0: आदानी वितरण हुँदै आएको छ।
1: सगरमाथा 12 पटक र माउन्ट केटु 7 पटक आरोहण गरिसक्नु भएका युवा पर्वतारोही सिद्धि घिसिङ 8 पटक माउन्ट केटु आरोहण गर्न गत साता पाकिस्तान पुग्नुभयो। सगरमाथा आमा दबलम इल्बरस र किलिमन्जारो आरोहण पूरा गरिसक्नुभएका पासाङ शेर्पा र सगरमाथा लोत्से मकालु र आमा दबलम आरोहण गरिसक्नुभएका फुरा शेर्पा पनि नाङमा पर्वत र माउन्ट केटुमा इतिहास बनाउन पाकिस्तान पुग्नु भएको छ। उहाँहरू मात्रै होइन, यति बेला नेपालमा वसन्तकालीन आरोहण बन्द भएसँगै फुर्सदिला भएका शेर्पा आरोही तथा पथ प्रदर्शक नेपालमा आरोहणको सिजन सकिने बित्तिकै देश बाहिरका 8000 मिटर भन्दा अग्ला हिमालमा डोरी टाङ्न र आरोहीलाई सघाउने कामका लागि युरोप अमेरिका र पाकिस्तान जस्ता गन्तव्यमा पुगेका छन्। विदेशमा आरोहण गर्दै नेपाली गोर्खापत्र दैनिकमा समाचार छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम र संसारभर नेपाली नेटवर्क .com मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब भित्री पृष्ठका खबर। काभ्रेको बनेपा स्थित रेडक्रस होल्डिङ सेन्टरमा बसिरहेकी कुमारी लामाले छोराको पढाइ छुट्ने भएपछि केही दिन अघि मात्र काठमाडौँको पेप्सी कोलामा डेरा खोज्नुभयो। सरकारका तर्फबाट बाल बालिकाको पढाइमा कुनै व्यवस्था नभएपछि उहाँ डेरा खोजेर सर्न बाध्य हुनुभएको हो। आठ कक्षा पढ्ने छोरीलाई हिजो मात्रै डेरा नजिकैको विद्यालयमा भर्ना गरिदिएको उहाँले सुनाउनुभयो। सरकारले सुकुम्बासीको बस्ती भत्काएर उनीहरूलाई होल्डिङ सेन्टरमा राखेको दुई महिना पुगिसक्यो, तर बनेपा स्थित रेडक्रस भवनको होल्डिङ सेन्टरमा रहेका बालबालिका अझै विद्यालय जान पाएका छैनन्। लामो समयसम्म पढाइको टुङ्गो नलाएपछि होल्डिङ सेन्टरमै रहेका रिमा पोखरेल र रेजिना परियारले करिब एक महिना यता आफैले पढाउन सुरु गरेका थिए। कतिपय विद्यार्थी त भर्ना समेत भएका छैनन्। होल्डिङ सेन्टरमा बाल बालिका कोही स्कूल बाहिर कोही भर्नाविहीन। सरकारले सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राखेको दुई महिना पुगिसक्यो, तर केही होल्डिङ सेन्टरमा रहेका बाल बालिका अझै विद्यालय जान पाएका छैनन्। आजको कान्तिपुर दैनिकमा समाचार छ।
2: जघन्य वा गम्भीर बाइक अपराधका आरोपीलाई पक्राउ गर्नु पूर्व प्रहरीले उपस्थितिको सूचना दिनुपर्ने प्रबन्ध कानूनमा राख्ने तयारी गरिएको छ। मुलुकी फौजदारी कार्यविधि संहिता 2074 संशोधन गर्न तयार पारिएको विधेयकको मस्यौदामा त्यस्तो प्रस्ताव छ, तर अग्रिम जमानतको प्रावधान भने मस्यौदामा छैन। निजी क्षेत्रले कानूनमा अग्रिम जमानतको प्रबन्ध हुनुपर्ने माग लामो समयदेखि राख्दै आएका छन्।
1: विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या वर्षेनी बढ्दै गएको छ। पछिल्लो सरकारी तथ्याङ्क अनुसार उच्च शिक्षाका लागि 749,392 विद्यार्थी भर्ना भएका छन्। उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय र प्रतिष्ठानको संख्या पनि बढेर 30 पुगेको छ।
2: एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल आगामी सहकार्यका लागि नजिक हुन थालेका छन्। यही विषयमा पछिल्लो समय दुई नेताबीच संवाद भइरहेको छ।
1: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतका लागि छुट्टै आचार संहिता ल्याएको छ। प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थालाई निष्पक्ष, अनुशासित, मर्यादित तथा सदाचारी बनाई सुशासन प्रवर्धन गर्न भन्दै मन्त्रालयले आचार संहिता ल्याएको हो।
2: सत्तारूढ दलका प्रदेशसभा सदस्यकै असन्तुष्टिका कारण लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेटमाथिको छलफल प्रभावित भएको छ। बजेट पुनरावलोकनको माग गर्दै सत्तापक्षकै सभा सदस्यले आपत्ति जनाएपछि प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
1: केही दशक अगाडिसम्म थारू समुदायले खेती गर्ने थरी थरीका रैथाने बाली लोप भएका छन्। उन्नत प्रजातिको विकासे बाली लगाउने प्रचलनसँगै विभिन्न रैथाने बाली लोप भएका हुन्। थारू, आलु र सेतो अन्डे धान बाहेक अन्य रैथाने बालीको खेतीपाती अचेल छैन। पाँच दशक अगाडिसम्म किसानले सबैभन्दा बढी खेती गर्ने रैथाने बालीको अब बिउ समेत मासिएको छ। यो समाचार धनगढीबाट गोर्खापत्रबाट लिएका हौ।
2: भारतले नेपालबाट आयात हुने चियाको 20% खेपमा अनिवार्य नमूना परीक्षण गर्ने व्यवस्था यथावत राखेको छ, जसले नेपाली चिया निर्यात अझै सहज हुन सकेको छैन। सरकारी आश्वासनपछि झापा र इलामका बन्द चिया उद्योग भने पुनः सञ्चालनमा आएका छन्।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। पश्चिम एसियामा स्थायी शान्तिका निम्ति इरानले परमाणु हतियार विकास नगर्ने सुनिश्चित गर्नुपर्ने र त्यसका निम्ति कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक भएको बताएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आइइएका अधिकारीले इरानले थप परमाणु हतियार निर्माण गर्ने हो भने पश्चिम एशिया अझ अशान्त हुँदै जाने चेतावनीसँगै निगरानी आवश्यक ठानिएको एएफपीले जनाएको छ।
2: अब खेल खबर। फिफा विश्वकप फुटबलमा समूह आईको फ्रान्सले नर्वेमाथि शानदार जित निकालेको छ। आज बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा नर्वेलाई 4-1 गोलले हराउँदै फ्रान्स समूहको विजेता बन्दै नकआउट चरणमा पुगेको हो। त्यस्तै आज नै समूह एच अन्तर्गत निकै रोचक र निर्णायक खेल हुँदैछन्, जहाँ दुई पूर्व विश्व विजेता टोलीहरू स्पेन र उरुग्वे आमन्ने सामन्ने हुनेछन्। मेक्सिको गुआडा लाजारा स्टेडियममा हुने यो प्रतिस्पर्धा नेपाली समयअनुसार अहिले बिहान 5:45 बजेबाट शुरू हुनेछ।
1: नेपाली खबरमा अब विचार विश्लेषण। नेपाली समाज संस्कारी छ र संस्कारको सम्मान र त्यसको पालनामा प्रतिबद्ध पनि छ। हाम्रा सामाजिक मूल्य र मान्यतालाई पनि हाम्रो संस्कारी परम्पराले नै बचाउँदै आएको छ। संस्कार भनेको सभ्यता पनि हो। शिक्षित हुँदैमा सभ्य भइन्न, बरु अशिक्षित मान्छे पनि असल संस्कारकै कारण सभ्य बन्न सक्छ। त्यसैले सामाजिकीकरण र सामाजिक विकास क्रममा संस्कारको अत्यन्तै महत्वपूर्ण भूमिका रहँदै आएको छ। हाम्रो सामाजिक मूल्य मान्यताले ज्येष्ठ नागरिकप्रतिको दायित्व निर्वाह गर्न पनि सिकाएको छ। तर पछिल्लो समय संस्कार र सामाजिक मूल्य मान्यतामाथि अदृश्य प्रहार हुँदै गर्दा हामी केही हदसम्म अनुशासनहीन, अमर्यादित र सामाजिक मूल्य मान्यता विहीन बन्न थालेका छौं। ज्येष्ठ नागरिक सम्मान रत्न प्रजापतिले संस्कार भनेर आजको नागरिक दैनिकमा लेख्नु भएको छ।
2: हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: Radio N Aryan 99.1 समय को ख्याल राखौं 6 बज्यो
1: खरो विषयमा तरो बहस नेपाली बहस
2: यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ
3: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
4: डिसोम फाइबर नेट

धेरै श्रोता नमस्कार. आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु. नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. डिजिटल प्लेटफर्ममा हाम्रो patreon.com र नेपाली network.com मार्फत पनि एकैसाथ प्रसारण भइरहेको छ. नेपाली बहसमा हामी सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक विषयमा छलफल र कुटनीतिका विषयमा बहस सृजना गर्ने गर्दछौँ. धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो नेपाली बहस. आजका दिनमा नेपाली बहसको महत्त्वपूर्ण एउटा विषयलाई चाहिँ आज उठान गर्न चाहन्छौँ. अहिलेको सरकार, जनताहरूको आकाङ्क्षा, महत्त्वाकाङ्क्षा, जसरी ग्रे लिस्ट खैरो सूचीमा परेको एउटा अप्ठ्यारो परिस्थिति, लामो समयदेखि सम्पत्ति शुद्धिकरणमा भएका हिनामिनाहरू, घोटालाहरू लगायतका धेरै विषयमा चाहिँ यतिखेर चाहिँ छलफल र बहस हामी गर्न चाहन्छौँ. किनभने देशलाई सुशासनयुक्त ढङ्गले अगाडि बढाउनका निम्ति जनताले जुन किसिमको आशा भरोसा गरेका छन्, यो ढङ्गले अगाडि मुलुक जान सक्छ कि सक्दैन भन्ने एउटा चिन्ताको विषय छ. सबैभन्दा पहिला होल्डिङ सेन्टरका बालबालिकाहरू, कोही स्कुल बाहिर, कोही भर्नाविहीन भएको स्थिति छ. सरकारले सुकुमवासीलाई होल्डिङ सेन्टरमा राखेको 2 महिना पुगिसक्यो, तर केही होल्डिङ सेन्टरमा रहेका बालबालिका अझै पनि विद्यालय जान पाएका छैनन्. सुकुमवासीको समस्या निकै पेचिलो बनेर आइरहेको छ. सुकुमवासीलाई चाहिँ जुन किसिमको व्यवस्थापन सरकारबाट हुनुपर्ने थियो त्यो व्यवस्थापन हुन नसकेको भन्दै चौतर्फी आलोचना पनि भइरहेको छ. यसै देशका नागरिकहरू हुन्, यसै देशमा जन्मिएका नागरिकहरू हुन्, उनीहरूलाई चाहिँ जुन किसिमको व्यवस्थापन, जुन किसिमको राहत प्याकेज सरकारले दिन सक्नुपर्ने थियो त्यो हचुवाका भरमा हटाइसके पछाडि उनीहरूलाई तितरबितर पार्ने काम मात्र भएको भन्दै आलोचना भएको छ. सरकारले यसको बारेमा व्यवस्थापन गर्न सक्नुपर्दछ भन्ने विषयहरूलाई पनि आजको नेपाली बहसमा हामी जोड्न चाहन्छौँ. राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रथम ऐतिहासिक महाधिवेशन सम्पन्न गरेको छ. अस्तव्यस्तताका बीचमा पनि राष्ट्रपाको नयाँ नेतृत्व छ. अहिलेको बहस हामी गर्दै गर्दाखेरि पदाधिकारीहरूको जुन निर्वाचन भयो, करिब 4200-4300 महाधिवेशन प्रतिनिधिहरू मध्येबाट जम्मा 1200-1300 महाधिवेशन प्रतिनिधिहरूले मात्रै पदाधिकारीमा भोटिङ गर्दाखेरि यसको वैधानिकताका विषयमा पनि केही प्रश्नहरू उठेका छन्. किनभने महाधिवेशन प्रतिनिधिहरू समय लम्बिसके पछाडि, राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन लम्बिसके पछाडि धेरै महाधिवेशन प्रतिनिधि घर फर्किएका थिए र जम्मा 1200-1300 मतदान गर्दै गर्दा, एक तिहाईले मात्रै मतदान गर्दै गर्दाखेरि यसका वैधानिकताका विषयमा पनि निकै ठुला बहसहरू उठेका छन्. किनभने 4200-4300 महाधिवेशन प्रतिनिधिहरूबाट जम्मा एक तिहाई तल झरिसके पछाडि यो किन चाहिँ यस्तो अवस्था सिर्जना भयो, किन चाहिँ अपारदर्शी ढङ्गले यो महाधिवेशन भयो, किन यसमा यति समय लम्बियो, किन यसलाई भद्रगोल गर्ने काम चाहिँ कसले गर्यो, लगायतका विषयहरू पनि आजको नेपाली बहसका प्रमुख विषयहरू हुनेछन्. आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ, परिचर्चा गर्न चाहन्छौँ. अहिलेको अवस्थामा पार्टी नेतृत्वले समूहगत प्रतिस्पर्धा नहुने भने पनि महामन्त्रीको निर्वाचनमा संस्थापन पक्ष एक ठाउँ हुने गरी छलफल चल्यो. केन्द्रीय सदस्यको निर्वाचनमा मतदान गर्नुपर्नेको सूची प्रतिनिधिहरूलाई व्हाट्सएपमा पठाइएको समेत खुल्न आएको छ. अहिलेको बहस हामी छलफलमा केन्द्रित गर्न चाहन्छौँ नेपाली बहसलाई. आदरणीय श्रोता, यो बहसले राष्ट्रसभामा पुरानै नेतृत्वलाई निरन्तरता दिएको छ, दोहोऱ्याएको छ. अल्गोरिदमले, फेसबुकले, टिकटकले जसलाई अगाडि ल्याएको थियो ती म्याक्सिमम् त्यस्तै नेताहरू नेतृत्वमा आएका छन् जसका अनुहारहरू सबैले आफूलाई फोटोकपी गरेका थिए, आफूसँग त्यो याद गरेका थिए. ती प्रतिनिधिहरूले तिनै चर्चित अनुहारलाई मतदान गरेको पाइएको छ र त्यसका धेरै बलिया बलिया मत उम्मेद्वारहरू थिए. महामन्त्रीमा जुन किसिमको प्रतिस्पर्धा भयो, विपिन आचार्य, मनिष झाको पक्षमा पनि माहौल राम्रो बनिरहेको एउटा परिस्थिति थियो, तर पनि विपिन आचार्य महामन्त्रीमा प्रतिस्पर्धामा चाहिँ विजयी भएका छन्. त्यसै गरी नेतृत्वमा महिला पुरुषहरू बराबरी छन्. केन्द्रीय सदस्यको निर्वाचनमा 50% महिलालाई जिताएर राष्ट्रपतिले दलीय नेतृत्वमा लैङ्गिक समानताको इतिहास समेत लेखेको छ. यो एउटा सकारात्मक पक्षका रूपमा यसलाई लिन सकिन्छ. इजलास लाइभ हुन्छ. इजलासका बहस लाइभ गर्ने वा नगर्ने भन्नेमा कानुन व्यवसायदेखि न्यायाधीशसम्मका मिश्रित मत छन्. सर्वोच्च अदालत भने सुनवाईलाई सूचना प्रविधि मार्फत प्रत्यक्ष प्रसारण गर्ने योजनामा अघि बढिसकेको छ. इजलासहरू लाइभ हुँदाखेरि यसले एक किसिमको जनतामादेखि लिएर अन्य नागरिकहरूमा पनि एउटा पारदर्शिताको विषय, निष्पक्षताको विषय यसले अगाडि ल्याउने गर्दछ. अदालतहरूमा म्याद थप, बयान, बकपत्र र कानुन व्यवसायको बहस भर्चुअल माध्यमबाट समेत गर्ने गरी व्यवस्था गरिनेछ. अदालतमा हुने सुनवाईलाई सूचना प्रविधि मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ भनेर प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले बोलिसक्नु भएको छ. यता वरिष्ठ अधिवक्ता डाक्टर भीमार्जुन आचार्यका अनुसार अदालतका सबै विषय
टिकटकको कन्टेन्ट बनाएर तमासा देखाइयो भने अदालतले कसरी काम गर्न सक्छ, यो त अदालतकै मान्छेले जान्ने कुरा हो। उहाँको त्यसमा आपत्ति अब्जेक्सन रहेको छ। आदरणीय श्रोता, आज हामी बहस गर्न चाहन्छौँ अझै फेरि एकपटक नेपालमा कम्युनिस्टहरू एक ठाउँमा उभिने विषय चर्चामा आएको छ। नेकपा एमाले र नेकपा बीच अर्थात् प्रचण्ड संयोजक रहेको पार्टी बीच एकीकृत ढङ्गले फेरि एकपटक एउटै मैदानमा उत्रने गरी बहस र छलफल भएको विषय अगाडि आएको छ। विद्यादेवी भण्डारीको नेतृत्वमा उहाँहरू एक ठाउँमा उभिने कुराहरू बहस र चर्चामा उठेका छन्, आएका छन्। तर अहिलेको अवस्थामा अब नेकपा र एमाले मिलिसके पछाडि पनि उनीहरूको राजनैतिक भविष्य अझै पनि अनिश्चित छ, किनभने नेकपा एमालेमा आफू कमजोर भइसकेपछि र नेता कार्यकर्ताहरूले आफूलाई व्यवस्थापन गर्ने अर्थात् विसर्जन गराउन खोजिसकेपछि केपी शर्मा ओलीको एउटा अर्को चाल यतिखेर चलेको छ। नेकपा एमाले र नेकपा एकीकृत हुँदैछन्, उनीहरू एक ठाउँमा उभिँदैछन्। हिजै मात्र मलाई लाग्छ हिजै मात्र चाहिँ उनले प्रचण्डले नेकपाका संयोजक प्रचण्डले अब एउटा अर्को फड्को हामी मार्दैछौँ भन्ने ढङ्गले पनि बोलिसकेको एउटा विषय छ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। छोटो विश्राम लिन्छौँ, विश्रामपछि उपस्थित हुनेछौँ।

0: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: खरो विषयमा दरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ। ग्लोबल आइमी बैंक, सबैका लागि बैंक। डिशोम फाइबर नेट।
2: यतिखेर हाम्रो भेषमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, नवनिर्वाचित केन्द्रीय सदस्य एवं नेपाल प्रहरीका पूर्व एआईजी विश्वराज पोखरेल हुनुहुन्छ। पोखरेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। नमस्कार विश्वराज पोखरेलजी, नमस्कार, गुड मर्निङ।
3: गुड मर्निङ।
2: यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सकियो होइन, सभ्य भव्यताका साथ सम्पन्न भयो।
3: भव्यताका साथ सफल भइसक्यो, एकदमै धेरै उत्साहका साथ। धेरै राष्ट्रिय स्वतन्त्र पार्टीका शुभेच्छकहरूको उपस्थिति रहेको थियो चितवनमा, एकदम ऐतिहासिक रूपमा सम्पन्न भएको छ।
2: तर अस्तव्यस्त भद्रगोल तरिकाले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ नेतृत्व चयन भयो भन्ने विषय आएको छ नि त, होइन?
3: त्यस्तो भद्रगोल अलिकति समयको हिसाबले अलिकति समय बढी लाग्यो भन्ने हिसाबले हो, तर जति जसरी सम्पन्न भयो त्यसमा एकदमै व्यवस्थित थियो। सबैले आफूले चाहेको पदमा प्रतिस्पर्धा गर्न पाउनु भएको थियो र सबै साथीहरू को छान्दा पार्टीलाई बेटर हुन्छ, राम्रो हुन्छ, समर्थन बलियो हुन्छ, बलियो समर्थनले सरकारलाई, नागरिकहरूलाई, देशलाई कसरी सपोर्ट गर्न सक्छ भन्ने कुरामा छलफल कुना कुनामा छलफल भइरहेको थियो। त्यसैले अलिकति समयको हिसाबले केही ढिलो भए पनि अन्य हिसाबले साह्रै व्यवस्थित थियो।
2: तर त्यहाँ धेरै प्रतिनिधिहरूले असन्तुष्टि समेत व्यक्त गरे र कतिपय महाधिवेशन प्रतिनिधिहरू त समय अगावै घरतिर पनि फर्किए नि त, होइन?
3: हो, मैले भने सानातिना प्राविधिक कमीका कारण, कमी कमजोरीका कारण, जस्तो हामीले केही कुराहरू, सामान्य कुराहरू, प्रतिनिधि कार्डहरू यताउता जुन ठाउँमा हामीले तयारी गर्न दिएका थियौँ त्यो ठाउँमा समयमा त्यो ठाउँबाट उपलब्ध नभएको कारणले गर्दाखेरि केही कठिनाइ भयो। त्यसले गर्दाखेरि अलिकति समय लम्बियो कारणले गर्दा केही साथीहरू उहाँहरूको आफ्नो व्यक्तिगत समस्याहरू भएको कारण भनेर केही फर्किनु पनि भयो। त्यो एउटा समस्याको रूपमा अथवा त्यो व्यवस्था गर्न नसकेको रूपमा देखियो। तर जति पनि साथीहरू त्यहाँ सहभागी रहनु भयो, एकदमै उत्साहका साथ यसलाई भव्यताका साथ सफल गर्ने हिसाबले नै सहभागी रहनुभयो। त्यो कमी कमजोरीलाई फेरि आगामी दिनमा हामीले सच्याउने प्रतिबद्धता पनि व्यक्त गरिसकेका छौँ। त्यसैले तपाईँले भन्नुभयो जस्तो अन्तिम चरणमा पदाधिकारीहरू छनौट गर्ने क्रममा केही साथीहरू फर्किसक्नु भएको,
2: केही साथीहरू मात्र होइन नि त, पदाधिकारी छनौट गर्ने क्रममा त करिब करिब तपाईँको 42-43 सय भन्दा बढी पदाधिकारीहरूमा, महाधिवेशन प्रतिनिधिहरूमा, होइन? त्यसमा करिब 1200-1300 भन्दा कम मत खस्यो, क्या 1/3 भन्दा पनि कम खस्यो, होइन?
3: हो, मैले भने पछि पदाधिकारीहरूको छनौट क्रममा केही साथीहरू फर्किसक्नु भएको थियो, तर त्योभन्दा अगाडि केन्द्रीय सदस्यको छनौट क्रममा लगभग सबै पदाधिकारीहरू हुनुहुन्थ्यो र अलिकति केही समय हामीले लम्ब्याउनु परेको कारणले गर्दा र त्यहाँको मौसम पनि एकदमै गर्मी भएको र कति साथीहरूको चाहिँ आफ्नो व्यवहारिक कारणहरूले गर्दाखेरि पहिले नै फर्के आउने बेलामा यो समयमा फर्किन्छु भन्ने हिसाबले उहाँहरूले आफ्नो कार्यक्रमहरू मिलाइसकेको, व्यापार व्यवसायमा जोडिएको साथीहरू त्यसरी नै आउनुभएको कारणले गर्दाखेर उहाँहरू केही छिटो फर्किनुभयो। यद्यपि उहाँहरू फर्किए पनि एकदम रहनुभएका साथीहरूले अत्यन्त उत्साहका साथ अत्यन्त विवेकपूर्ण ढङ्गले काम गरिराख्नु भएको थियो। त्यसमा सानातिना कमी कमजोरी भएका छन् नभएका होइन, त्यसलाई अब त्यही नै सबै चिज हो, त्यसले लथालिङ्गै भद्रगोलै भएको थियो भनेर हामीले त्यसलाई भन्न मिल्दैन। त्यसमा भएका कमी कमजोरीलाई आगामी दिनमा एउटा शिक्षाको रूपमा, पाठको रूपमा हामीले सिक्दै त्यसलाई करेक्सन गर्छौँ भनेर नेतृत्वबाट आइसकेको छ। त्यसैले त्यो एकदमै राम्रोसँग भएको, भव्यसँग भएको भन्ने हिसाबले हामीले लिएका छौँ, हामीले त्यसरी नै सहभागिता जनाएका छौँ।
2: होइन विश्वराज पोखरेलजी, अहिले केन्द्रीय सदस्यको निर्वाचनमा मतदान गर्नुपर्नेको सूची प्रतिनिधिहरूलाई व्हाट्सएपमा पठाएको विषय खुलासा भएको छ, के हो यो?
3: अलिकति डिस्टर्ब आयो।
2: केन्द्रीय सदस्यको निर्वाचनमा मतदान गर्नुपर्नेको सूची प्रतिनिधिहरूलाई व्हाट्सएपमा पठाएको विषय पनि बाहिर आएको छ क्या?
3: ए होइन होइन होइन, त्यो इन्डिभिजुअली साथीहरूले कसै कसैले गर्नुभयो होला, कसै कसैले ल म पनि उठाएको छु, मलाई पनि सपोर्ट गर्नुहोस्, तपाईँ पनि सपोर्ट गर्छु भन्ने हिसाबले दोहोरो आदान प्रदान, जो साथीसँग भेटघाट गर्ने मौका भएन, समयको अभाव भयो, अथवादेखि छुट्टा छुट्टै अलिअलि फरक फरक दूरीमा बसेको कारणले केही साथीहरू बिचमा भयो होला, तर त्यो काहीँ कसैबाट कुनै नेतृत्वबाट अथवा कुनै जिम्मेवार व्यक्तिबाट त्यो कामहरू भएको छैन। जो आए पनि राम्रो आओस् भन्ने मान्छे सबै सचेत देखियो, किनभने यो प्रतिनिधिहरू भनेका सबै नेतै लिडरै हुन्, एकदमै खारिएका लिडरहरू थिए। उहाँहरू चाहिँ गाउँपालिकाका नेतृत्वमा बसेको, गाउँपालिकाको नेतृत्व बसेको, प्रदेशको नेतृत्वमा बसेको, जिल्लाको नेतृत्वमा बसेका साथीहरू हुनुहुन्थ्यो। त्यसैले त्यो व्हाट्सएपमा कसको नाम आयो के आयो भन्ने हिसाबले रिजल्टलाई फरक पार्ने अवस्था पनि थिएन,
2: तर व्हाट्सएपमा पनि पठाइयो, अलिकति त्यसमा पनि धाँधली भयो भनेर अहिले धेरै सञ्चार माध्यमहरूले चाहिँ यसलाई एउटा विषय बनाइरहेका छन् कि
3: होइन। यो विषयमा यस्तो हो, अब यो अहिले चाहिँ जसरी एक दिन केही समय बढे पनि एकदम भव्यता साथ, सभ्यताका साथ यो राज्यसभाको प्रथम अधिवेशन सम्पन्न भएको छ, त्यसलाई नरुचाउने साथीहरूले केही भनिराख्नु भएको छ र केही असन्तुष्ट त्यत्रो ठुलो सङ्ख्यामा उपस्थिरहेको थियो, केही असन्तोष तिना सानातिना असन्तुष्टिहरू बाहिर आउँछन्, त्यसलाई नै फेरि यही नै यसरी नै भएछ भनेर त्यही चिजलाई बोकेर हामीले बाहिर प्रचार प्रसार अथवा त्यो कुरा बाहिर चाहिँ प्रभाव गर्नु पनि उचित हुन्न।
2: होइन, तपाईँ केन्द्रीय सदनमा विजयी हुनुभयो होइन, तपाईँलाई शुभकामना पनि छ, बधाई पनि छ विश्वराज पोखरेलजी होइन।
3: हस् धन्यवाद।
2: अब त्यस पछाडि त्योभन्दा माथि जाने इच्छा जाहेर गर्नु भएन होइन पदाधिकारीहरूमा?
3: होइन, मैले के सोचेँ भने धेरै साथीहरूले त्यहाँ पदाधिकारीमा तपाईँ चाहिँ माथि पनि जानुपर्छ, त्यही ढङ्गले उठ्नुहोस्, तपाईँको चाहिँ नयाँ पार्टी भएकोले तपाईँको अनुभव, तपाईँको ज्ञानको आवश्यक छ, हामीहरू सबैको भविष्य जोडिएको छ त्यहाँ, त्यसरी एउटा परिपक्व व्यक्ति, यो राज्यलाई बुझेको व्यक्ति, त्यो किसिमको म्याच्युरिटी भएको व्यक्तिहरू जानुपर्छ भन्ने धेरै साथीहरूको त्यहाँ भनाइ थियो, उहाँहरूले त्यसरी हेरिराख्नु भएको रहेछ। तर मलाई के लाग्यो भनेदेखि अब सबै चिज आफैले खोज्ने आफैमा भएदेखि हुन्थ्यो, मै अगाडि जाउँ भनेर काम गर्दाखेर त्यो पद त पाइहाला, भोलि त्यो भारी बोक्नलाई अलिकति समय परिस्थिति त्यो अनुकूल हुन्छ हुँदैन भन्ने कुरा नै हेर्नुपर्छ। अब हामी एउटा त सांसदको भूमिका छौँ, सांसदको भूमिकामा भनिसकेपछि जनताका पनि त्यहाँ ठुला अपेक्षाहरू छन्, ती अपेक्षाहरू अनुसार काम गर्नुपर्ने, समय दिनुपर्ने आवश्यकता छ, फेरि पार्टीमा केन्द्रीय समितिमा सदस्य, केन्द्रीय सदस्य आइसकेपछि पार्टीले पनि त्यही अनुसारको अपेक्षा राख्छन्, त्यो अनुसार संगठन विस्तारमा काम गर्नुपर्ने हुन्छ, यति जिम्मेवारीमा भइरहेको व्यक्ति फेरि एकदम अब पदाधिकारी पनि मै हुन्छु भन्नुभन्दा त्यहाँ पदाधिकारी भएर काम गर्न सक्ने डिभोटेड पर्सनहरू पनि हुनुहुन्छ, उहाँहरूलाई सपोर्ट गर्दा पार्टी बलियो हुन्छ भन्ने कुरा हिसाबले हामीले हेऱ्यौँ। त्यो पनि महत्त्वपूर्ण कुरा म बस्छु कि ऊ बस्छु भन्ने होइन, महत्त्वपूर्ण कुरा चाहिँ पार्टीलाई कसरी मजबुत बनाउने, त्यसमा शुद्धिकरण कसरी गर्ने, त्यसको डेलिभरी राम्रो कसरी गर्ने, त्यो पार्टीलाई सङ्गठनलाई कसरी चाहिँ सरकारको सपोर्टमा शक्तिसँग जोड्ने र जनताको विश्वास कसरी आर्जन गर्ने र सरकारको डेलिभरीलाई प्रभावकारी बनाउन पार्टीले कहाँ भूमिका खेल्ने, यो सबै चिजलाई समग्रमा हेर्नुपर्ने जरुरी हुन्छ। त्यो खालि पदमा अब साथीहरूले भन्नुभएको छ म त जितिहाल्छु, म त्यो पद पाइहाल्छु, मेरो नाम बनिहाल्छ भन्ने हिसाबले हेरेर भोलि त्यो अनुसारको टाइम दिन नसक्ने अवस्था रह्यो भन्दा त्यो त पद वैयातमा गयो नि। अब जति साथीहरू जानुभएको छ उहाँहरूले अब पार्टीलाई योगदान गर्नुपर्छ, उहाँहरूलाई योगदान गर्नको लागि पार्टीले छनौट गरेको छ, साथीहरूले कहाँ छनौट गर्नुभएको छ, नेताहरूले छान्नु भएको छ, उहाँ छानिएकाहरू नेताबाट छानिएको हो, त्यसैले उहाँहरूले पार्टीलाई योगदान गर्नुपर्छ, म यो पार्टी ठुलो पार्टीको यो पदाधिकारी हो भन्ने उहाँहरूमा घमण्ड रह्यो, त्यो अनुसारको डेलिभरी भएन भने त्यसले पार्टीलाई हरित गर्छ। हामी लाखौँ जोडिएका, लाखौँ नागरिकहरू जोडिएका छौँ यो पार्टीमा, सबैको भविष्यमा यसले चाहिँ ठुलो खेलबाड हुन्छ। त्यसैले म सबै जित्ने साथीहरूलाई विजयको शुभकामना पनि दिन्छु र पार्टीमा तपाईँहरूलाई विश्वास गरेर जिताइसकेपछि तपाईँहरूले त्यो अनुसारको काम गरेर देखाउनुहोस्, पार्टीलाई बलियो बनाएर, सङ्गठनमा बलियो बनाएर, सङ्गठनलाई बलियो बनाएर पार्टीभित्र चाहिँ एकरूपता, एक ढिक्का कायम गरेर जानुहोस्। तपाईँहरू फेरि पार्टीको यो पद खालि कुर्सीमा अगाडि बस्न, कुर्सीमा ताली खान, कुर्सीमा देखिन्न हिसाबले बस्नु हो भने त्यो राम्रो हुँदैन भनेर हिजो त्यहाँ नागरिकहरू बिचमा, मतलब हाम्रा नेताहरू बिचमा धेरै कुराकानी भएको छ र यो चिजलाई चाहिँ उहाँहरूले ध्यान दिनुपर्छ। उहाँहरू सबै राम्रो व्यक्ति छन्, उहाँहरू सबैलाई शुभकामना पनि छ।
2: तर विश्वराज पोखरेलजी, अहिलेको अवस्थामा पुरानै अनुहारहरू दोहोरिए, यो प्रथम राष्ट्रिय महाधिवेशनबाट होइन, राष्ट्रसभाको महाधिवेशनमा अल्गोरिदममा अलिकति भनौँ, त्यो फेसबुकमा टिकटकमा जो अलि प्रचारित थिए, जो अनुहारहरू चाहिँ वाच गरेका थिए प्रतिनिधिहरूले, तिनै अनुहारहरू चाहिँ दोहोरिए होइन।
3: होइन, यो पार्टीको तपाईँको जन्मै भर्खर भएको चार वर्षमा, चार वर्षभित्र, पाँच वर्ष भनौँ, पाँच उनासीमा जन्मेको पार्टी आज चार पाँच वर्षभित्र एउटा एक्सपिरियन्स पनि राम्रोसँग बटुल्नु पाएको छैन, भर्खर पहिलो प्रथम अधिवेशन भएको छ। यो हिसाबले यो ठाउँमा पार्टी आइपुग्दाखेर को पुरानो को नयाँ, अब हामी नयाँ पुरानोभित्र सोचिरहेको छैनौँ, हामी डेलिभरी कसले गर्न सक्छ भन्नेतर्फ हेरिरहेका छौँ। अब पार्टी सङ्गठनमा फेरि पुरानैलाई अगाडि बढाउने, पुरानैलाई अगाडि बढाउने, नयाँलाई रोक्ने भन्ने हो भने फेरि हिजोको दिनमा जस्तो हुन्छ। आजैको अवस्थामा हामीले पुरानो र नयाँ भने छुट्याउनु छुट्याएर गयौँ भने पनि हिजोको पुराना पार्टीहरूको जस्तै अवस्था आउँछ। हामीले पुरानो र नयाँ भनिराखेको छौँ, नयाँ पनि आउनु भएको छ, धेरै नयाँ पनि आउनु भएको छ, पुरानोले पनि अवसर पाउनुहुन्छ, जो काबिल हुनुहुन्छ उहाँहरूलाई दिएको छ, यो यसलाई अवसर दियो भने बढी राम्रो हुन्छ भनेर फेरि केही पुराना साथीहरूले फेरि सरकारमा नेतृत्व गर्ने कुराहरू पनि भोलि आउला, पार्टीमा नेतृत्व गर्ने कुराहरूलाई पनि अझ प्रगाडि बनाउने कुरामा चाहिँ यसो गर्दा ठिक होला भन्ने हिसाबले सबै नेता कार्यकर्ताले सबै कुरालाई सोचेर दिएको छ। अब हिजोको आजै यो चार पाँच वर्ष पुगेको पार्टीलाई पुरानो नयाँ हुन् भन्ने हिसाबले हेर्ने बेला भएको छैन, किनभने कमसेकम एक दशक चाहिँ नेतृत्व भइसकेपछि अनि पुरानोको आयो, नयाँ राम्रो आउँदा आउँदै पुरानोले मात्रै लिए कि भन्ने कुरा हुन्छ। अहिले अहिले हाम्रो जस्तै महामन्त्री, पुरानो महामन्त्री हुन्थ्यो, उहाँले नै छोड्नुभयो, उहाँले छोड्नुभयो, नयाँलाई मौका दिनुभयो, त्यसैले पुरानो आयो भने महामन्त्री जस्तो सबैभन्दा प्रभावकारी पदमा पुरानो महामन्त्री कविन्द्र बल्लभ बुर्लाकोटले छोड्नु भयो र नयाँलाई अवसर दिनुभयो, त्यसैले पार्टीमा एकदमै मै मात्रै अवसर लिउँ भनेर भन्ने सोच पनि त्यहाँ रहेन र छनौट गर्दा पनि लिडरहरूले, स्थानीय तहबाट आउनुभएका लिडरहरूले एकदमै विवेक पुर्याएर छनौट गर्नुभयो भने देखिन्छ।
2: तर अब महामन्त्रीमा मनिष झाको जुन किसिमको चर्चा थियो, मनिष झालाई अलिकति अन्याय भयो होइन?
3: होइन, अब त्यसरी हेर्नुहुन्न, उहाँ पार्टीको सशक्त राम्रो नेता, सरकारमा पनि राम्रो भूमिका खेलिराख्नु भएको छ, पार्टीमा राम्रो भूमिका खेलिराख्नु भएको छ। अब यो पटकलाई उहाँलाई फेरि हाम्रा प्रतिनिधिहरूले अर्को अवसर दिनुपर्छ भनेर हेर्नुभयो, उहाँलाई पनि सम्मानजनक मत दिनुभयो, उहाँको एकदमै महत्त्वपूर्ण भूमिका छ पार्टी बनाउने कुरामा र यो सरकारमा चाहिँ सरकारलाई अझै सशक्त बनाउने कुरामा, त्यसैले उहाँलाई अन्याय भने हार त कसैको छँदै छैन, अन्याय त कसैमाथि भएकै छैन, सबैको विजय, सबैलाई न्याय भएको छ भन्ने हिसाबले हामीले जान्नु जरुरी हुन्छ। उहाँको क्षमता, उहाँको इमान्दारता, उहाँको भूमिकालाई सरकारले, पार्टीले कदर गर्छ।
2: तर अब राष्ट्रिय स्वतन्त्र पार्टीको यो महाधिवेशनले चाहिँ के किसिमको सन्देश दियो, जसमा चाहिँ पार्टी सभापतिकै वर्चस्व कायम रह्यो होइन, पार्टीमा चाहिँ उहाँकै नेतृत्व, उहाँसँगै पार्टीमा लामो समयदेखि लाग्नुभएका नेताहरू नै, पदाधिकारीदेखि लिएर तल्लो कमिटीसम्म, केन्द्रीय समितिसम्म आउनुभयो होइन रवि लामिछानेजीकै?
3: होइन, त्यस्तो वर्चस्व भन्नु भएन, जो जो आए पनि पार्टी सभापतिको नेतृत्वभित्र रहन्छ। एउटा सङ्गठन भनेको कस्तो भने जसले लिडरसिप दिइरहेको छ त्यस त्योभित्र सबै रहन्छ, त्योभित्र सबै रहने भएको हुनाले उहाँको लागि जो आए पनि समान हो र सबैले उहाँलाई अब पार्टी सभापति रूपमा स्वीकार्नै पर्छ। हिजोका दिनमा नि उहाँकै नेतृत्वको कारणले गर्दा पार्टी यो ठाउँमा आएको थियो, यसरी सरकार बन्ने अवसर पुगेको थियो, त्यसैले गर्दाखेरि अहिले उहाँ नेतृत्वमा आउनुभयो, सबैले उहाँलाई एकदम सर्वसम्मत हिसाबले सबैले ताली बजाएर उहाँको नेतृत्वलाई स्वीकार गरेका छन्। त्यसैले त्यो हिसाबले उहाँ नेतृत्वमा आइसकेपछि जो आए पनि पार्टीभित्रको व्यक्ति आउनु भएको छ, जो आए पनि पार्टी सभापतिको अन्डरमा बसेर काम गर्छु र पार्टीलाई बनाउँछु भनेर आउनु भएको छ, त्यसैले यसमा यसमा यसको सर्वसम्मत रह्यो, यसको सङ्ख्या यति रह्यो, यसको सङ्ख्या उता भने यो गाउँतिर गएर हाम्रा चाहिँ विरोधीहरूले राष्ट्रिय जनता पार्टीका विरोधीहरूले त्यो कुरालाई उठाएको जस्तो मलाई लाग्छ। त्यसैले यो गलत कुरा हो। जुवा पनि पार्टी सभापतिलाई समर्थन ढङ्गले सपोर्ट गर्ने हिसाबले आउनु भएको छ। अब हाम्रा विभिन्न कमी कमजोरीका इस्युमा उठेका प्रश्नहरूको सम्बन्धमा हामी जिम्मेवार छौँ, त्यसलाई हामीले करेक्सन गर्नुपर्छ। यो पार्टीले अब करेक्सन गर्ने कुरामा लजाउनु हुँदैन, कहीँ पनि लजाउनु हुँदैन, त्यो हिसाबले अगाडि जानुपर्छ भन्ने हाम्रो सोच छ। त्यसैले यसलाई अन्य हिसाबले
2: अब एउटा कुरा के छ भने जनताको निकै ठुलो आकाङ्क्षा छ होइन, तपाईँहरूप्रति यति दुईटै नजिकको मत पनि दिएको छ। तर म यहाँ समाचारहरू पढ्दैछु, होल्डिङ सेन्टरमा सुकुम्बासीहरू तितर बितर छन्, बालबालिकाहरू कोही स्कुलतिर कोही स्कुल बाहिर छन्, कोही भर्ना विहीन छन् होइन। यो बागमती सभ्यताले पनि त्यहाँ सुकुम्बासीको होल्डिङ सेन्टरबाट बसेकाहरूलाई चाहिँ बाहिर निस्काऊ, तिमीहरू तुरन्तै त्यहाँ खाली गर भन्ने स्थिति छ। यही हो त सरकारको सुशासन, यसरी नै अगाडि बढ्ने हो, देश यसरी नै बन्छ भने गरिबहरूलाई अलिकति राज्यले चाहिँ प्रोटेक्सन गर्नु पर्दैन विश्वजी?
3: होइन, अब हामी यो अधिवेशनपछि पार्टी पनि एउटा चुस्त दुस्त बनेको छ, अब सरकारलाई पनि पार्टीले सपोर्ट गर्ने कुरामा धेरै अब प्रभावकारी ढङ्गले काम गर्न सक्छ। अब मैले भनिहालेँ,
2: पार्टीले हस्तक्षेप गर्छ होइन,
3: हामीले गर्न खोज्दा खोज्दै कतिपय ठाउँमा हाम्रा कमी कमजोरी भएका होलान्, त्यसलाई हामीले करेक्सन गरेर लैजान्छौँ, करेक्सन गरेर लानुपर्छ। किनभने हिजोको दिनमा भोट जनताले नागरिकहरूले भोट हालिरहेर हामीले काम गरेको देखेर हामीलाई भोट हालेको होइन, हामीले काम गर्छ है भन्ने विश्वासमा भोट हालेको छ। अब हामीलाई काम गर्ने कुरामा एकदमै सुशासन कायम गरेर निष्पक्ष पारदर्शी र प्रभावकारी ढङ्गले मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडि लैजाने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी काहीँ चुक्नु हुँदैन। चुकेको काहीँ ठाउँ छ भने त्यसलाई तुरन्त पारदर्शी ढङ्गले करेक्सन गर्नुपर्छ। करेक्सन गर्ने कुरामा जनतासँग यो मैले यो गल्ती गरेको छु, यो कुरामा चुकेको छु, यहाँनिर हामीले काम गर्दाखेरि कमी कमजोरी भयो, यसलाई अझै प्रभावकारी बनाउँछौँ भनेर हामीले भन्दै अगाडि जानुपर्छ। जनताको साथ लिएर जनताको विश्वास लिएर अगाडि जानुपर्छ। जनताभन्दा ठुलो शक्ति केही छैन। यो कुरा हामीले हिजो पुराना पार्टीहरूलाई जनताले देखाएको अभिवतबाट पनि सिक्नुपर्छ। हामी सिकेरै अगाडि आएका छौँ, जनताको विश्वासमा अगाडि आएको छौँ। यो कुरा जहाँ जहाँ कमी कमजोरी छ हामी करेक्सन गर्छौँ। अब करेक्सन गर्नुपर्ने ठाउँमा करेक्सन होस् भनेर हामी आवाज पनि उठाउँछौँ।
2: होइन, प्रचण्ड र ओली फेरि मिल्दैछन्, अब तपाईँहरूलाई चुनौती हुनसक्छ नि होइन विश्वजी?
3: होइन, हाम्रो चुनौतीको कुरा होइन, हामीले सबभन्दा ठुलो विषय मुलुक बन्नुपर्छ। अब को व्यक्तिहरू मिलेर को पार्टीहरू मिलेर जसरी हुन्छ मुलुक बन्नुपर्छ, मुलुकको विकासमा यात्रा अगाडि जानुपर्छ, सुशासन कायम हुनुपर्छ, नागरिकहरूलाई चाहिँ एउटा रोजगारी सृजना गरेर विश्वासमा लिनुपर्छ। त्यसैले हामीले के चाहिरहेको छ, टुक्रा टुक्रा पार्टी विवाद भएर आफ्नो आफ्नो स्वार्थमा कुद्नुभन्दा पार्टी को मिल्न सकिन्छ सबै मिलेर देश बनाउने कुरामा चिन्ता लिउँ। हामीलाई विश्वास गरेपछि हामी काम गर्छौँ, अर्कोलाई विश्वास गरे अर्कोले राम्रो गर्छ भने जनताले भोट दिए अर्कोले काम गर्नुपर्छ। तर जसले काम गरे पनि मुलुकको सार्वभौमता एकता अखण्डता र विकास र समृद्धिलाई चाहिँ मजबुत गर्ने गरेर हामीले काम गर्न सक्नुहुन्न। जो मिल्दा पनि हामी खुसी हुन्छौँ। अहिले उहाँहरूले प्रचण्ड केपी ओली उहाँहरू सबै मिलेर पार्टीलाई एकीकरण गरेर सबै एउटा चाहिँ विभिन्न विचारलाई एउटै विचारमा अगाडि लिएर मुलुकलाई बनाउँछौँ भनेर आउनु हो भने झन् त्यो एउटा सशक्त पार्टी बन्छ। त्यो सशक्त पार्टीले हामीलाई हरेक काममा खबरदारी पनि गर्छ। जसले मत प्राप्त गरेको छ, जुन पार्टी चाहिँ सरकारमा छ त्यसलाई झन् सशक्त बनाउँछ। त्यसले झन् हाम्रा कमी कमजोरीहरूलाई रोक्नको लागि नै त्यसले सपोर्ट सहयोग पुर्याउँछ। किनभने खबरदारीमा जहाँ दरोसँग खुट्टा टेकिन्छ, औँला उठाइन्छ, त्यहाँ फेरि हामी बढी प्रभावकारी ढङ्गले काम गर्ने कुरामा सचेत हुनुपर्ने आवश्यकता हुन्छ। त्यसलाई देशलाई फाइदा हुन्छ। हामीले देशलाई फाइदा हुने कुरा सोच्नुपर्छ। हामी सत्तामा सधैँ बस्न पाउँछ पाउँदैनौँ, को मिलेर हामीलाई सत्ताबाट बाहिर निकाल्ने भयो, को नमिलेको कारणले सत्ता लम्बिरहेछ भन्नेतिर हाम्रो होइन। यो देश बनिरहेको छ कि छैन, यो देशका जनताको आँसु पुछिएको छ कि छैन, उनीहरूको मुखमा हाँसो आएको छ कि छैन भन्ने कुरालाई हामीले पहिले हेर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यसमा हामी यो तपाईँले भन्नुभएको जस्तो उहाँहरू जोडिनु भने झनै खुसी हुन्छौँ। हामीले चाहेकै त्यही हो, देश बनाउने कुरामा सबै एकै ठाउँमा जोडिउन् भनेर।
2: हस्, विश्वजी यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, आगामी दिनको शुभकामना, नमस्कार।
3: धन्यवाद, मलाई यो अमूल्य समय दिएकोमा तपाईँप्रति आभार व्यक्त गर्छु।
2: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेल, नवनिर्वाचित केन्द्रीय सदस्य पनि हुनुहुन्थ्यो। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
4: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: खास वर्ल्ड कप 2026 को अवसरमा सिजीटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजीटिभी, खेल सँगै भरोसा सँगै।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

आरजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स एलजी लाइफ्स गुड।

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
2: आईएमई गरौँ।
3: यो हो नेपाली रेडियो नेटवर्क।
4: हरो विषयमा दरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
5: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।
6: डिसोम फाइबरनेट।
7: यतिकै हाम्रो बेसमा नैकपाका नेता माधव सापकोटा हुनुहुन्छ। सापकोटाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: गुड मर्निङ, नमस्कार।
7: होइन माधव सर, अब फेरि तपाईँका पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डजीले भन्नुभयो, अब केही समयमा क्रमभङ्गता हुनसक्छ, फेरि अब एमालेसँगै लाइन्स हुनसक्छ, तपाईँहरू चाहिँ एकजुट भएर अगाडि बढ्नुहोला, तपाईँहरू चाहिँ तयार रहनुहोस् भनेर पार्टी संयोजकले भन्नुभयो। फेरि यो कस्तो खालको एकता, कस्तो खालको सहकारी हुन थाले हो, तपाईँहरूलाई जानकारी छ कि छैन?
8: मुलुकका कम्युनिस्टहरू एकताबद्ध भएर जानुपर्छ भन्ने कुरा त आम नेपालका सबै कम्युनिस्ट पार्टीहरूभित्रका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकहरूको सामूहिक र एकै प्रकारको बुझाइ हो। यद्यपि शीर्ष नेतृत्वहरूको कार्यशैलीका कारण विगतमा भएको एकता पनि दुर्घटनामा पर्यो, त्यो सबैलाई निको लागेको थिएन। अब विगतको जस्तो गरी हात हल्लाएर या निश्चित एउटा घेरामा छलफल गरेर मात्रै कम्युनिस्ट आन्दोलनको पुनर्गठन सम्भव छैन, तर कम्युनिस्ट आन्दोलनको पुनर्गठन नगरिकन सुख पनि छैन। त्यसैले म के ठान्दछु भने नेपालको कम्युनिस्ट आन्दोलनको बृहत्तर ढङ्गले पुनर्गठन गरिनुपर्दछ, त्यो अभियानतिर जानुपर्दछ। सायद हाम्रो पार्टीका संयोजक कमरेड प्रचण्डले भन्न खोज्नु भएको कुरा त्यही हो।
7: होइन, अहिलेको अवस्थामा फेरि अब कस्तो खालको सहकार्य हो, कसको नेतृत्वमा सहकार्य हुने, होइन, त्यहाँ मिलाउन त गाह्रो छ नि त। के अब सबक सिकियो, अहिले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले कानमै घन्टी बजायो?
8: खास गरी विचार, राजनीति, त्यसका आधारमा विधि र आज मुलुकले जे चाहना व्यक्त गरिराखेको छ यो भावनालाई समेत आत्मसात गरेर कम्युनिस्ट आन्दोलनका लिमिटेसनहरूलाई आत्मसमीक्षा गरेर निर्ममतापूर्वक त्यसको आत्मबोध गरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई व्यापक ढङ्गले पुनर्गठन गर्ने, पुनर्संगठित गर्ने योजनातिर जानुपर्दछ। यसका लागि अलि बृहत छलफल गर्ने, तलैदेखि सहकार्यको वातावरण बनाउने र एउटा भावनात्मक प्रकारको वातावरण सृजना गरेर वैचारिक एकताको बलमा नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने र समग्र देशको चाहिँ नेतृत्व कम्युनिस्टहरूले लिने गरिकन जानुपर्दछ। हामी त्यस दिशामा छलफल गरिराखेका छौँ, यसलाई अझ तीव्रता दिनुपर्छ भन्ने म ठान्दछु।
7: होइन, जनताको, नेता कार्यकर्ताको भावना अनुरूप र अहिलेको आवश्यकता अनुरूप चाहिँ यो एकीकरण अर्थात् चाहिँ सहकार्य हुन खोजिरहेको हो कि अब हामी कमजोर भयो, नमिलेर त नहुँदो रहेछ, अब हाम्रो अस्तित्वको पनि लडाइँ छ यो मुलुकमा भन्ने ढङ्गले चाहिँ तपाईँहरूको एकता हो यो?
8: खास गरी कम्युनिस्टहरू मिलेरै देशको पहल कदिमी लिदिउन् भन्ने नेपालका आम जनताको चाहना थियो। विगतका निर्वाचनहरूको मत परिणाम हेर्नुभयो इन्डिकेटरमा भने त्यो कुरा पनि देखिन्छ, तर त्यसको भावनालाई ठिक ढङ्गले हामीले आत्मसात गर्न सकेनौँ। यस बेला निर्मम ढङ्गले हामी आत्मालोचित पनि हुनुपर्दछ र आत्मसमीक्षा पनि गर्नुपर्दछ र त्यसको जगमा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने सङ्कल्प गर्नुपर्छ।
7: तर अब यो सम्भव छ अहिले? अब केपी शर्मा ओलीजी, प्रचण्डजी, हुन त अब विद्यादेवी भण्डारीको उपस्थितिमा अब एउटै मञ्चमा देखिने त्यो घोषणा गर्ने भन्ने खालको विषय छ, भोलि भागभण्डादेखि लिएर बाँडफाँडमा त निकै ठुलो 74 सालमा देखिसक्यो नि त, होइन? एकपटक माधवजी, तपाईँ पनि आफै विश्वस्त हुनुहुन्छ?
8: अहिले विगतको जस्तो बारदलीबाट हात हल्लाएर मात्रै कम्युनिस्ट पार्टीको एकता सम्भव छैन। आजको राजनीतिक घटनाक्रम धेरै अगाडि बढिसकेको छ। सबभन्दा पहिले हामीले अहिले व्यक्ति केन्द्रित भएर छलफल गर्नुभन्दा पनि कम्युनिस्ट आन्दोलनको पुरा चिरफार गरेर यसलाई नयाँ सिराका साथ पुनर्गठन गर्नका लागि हामी तयार हो कि होइनौँ भन्ने कुरा मुख्य कुरा हो। यदि हामी त्यसका लागि तयार हौँ भने त्यो स्तरबाट छलफल, बहस, अन्तर्क्रिया र पहल कदमी आवश्यक छ, त्यतातिर लैजानुपर्छ।
7: तर अब अहिलेको अवस्थामा चाहिँ तपाईँहरूको जुन एकता छ त्यसको अब खाका, त्यसको सहकार्य, त्यसको चाहिँ होइन एउटा बिन्दु चाहिँ के हुनसक्छ, के त्यसको छलफल भएको छ?
8: अब मूल कुरा चाहिँ विचार, राजनीतिका आधारमा कम्युनिस्ट आन्दोलनको व्यापक पुनर्गठन गर्ने, आगामी एक वर्ष पछाडि स्थानीय तह र प्रदेशको निर्वाचन आउँदैछ, त्यो निर्वाचनलाई समेत ध्यान ख्यान राखेर हामीले आफ्नो तयारीलाई अगाडि लैजानुपर्दछ। त्योभन्दा अगाडि चाहिँ हामीले आजका दिनमा के एजेन्डालाई प्राथमिकता दिन्छौँ भनेर हाम्रा एजेन्डाहरू छन्, तर जनताले बुझ्ने भाषामा, जनताले जान्ने भाषामा हामीले ती एजेन्डाहरूलाई सलिड गर्नुपर्दछ। एजेन्डाहरू तय गरेर आगामी स्थानीय निर्वाचनको तयारीमा जानु,
7: यसको मतलब निर्वाचनका लागि चाहिँ मिलेर जाने, पुनर्गठन हुन्छ निर्वाचनमा मिलेर जाने होइन, मिलेर चाहिँ मत आर्जन गर्ने, मिलेर चाहिँ विजय हुने भन्ने खालको हो एकता।
8: त्यो निर्वाचनमा गएपछि त जित्ने कुरा नै मुख्य हो नि त फेरि,
7: तर अब कसरी हुन्छ आफ्नो पोल्टामा पल्ला भारी बनाउने खालको एकता मात्रै हो त्यसो भए?
8: यसलाई म खेमजी के ठान्दछु भने यसलाई नकारात्मक रूपमा मात्रै नलिऊ, मुलुकको राजनीतिलाई एउटा स्थायित्वतिर लैजानका निमित्त पनि मुलुकमा कम्युनिस्टहरू एक हुन जरुरी छ। त्यो विचार राजनीति र सङ्गठनको आधारमा त्यो सङ्गठनले एउटा निश्चित एजेन्डाहरू तय गरेर एजेन्डालाई चाहिँ बोकेर हिँड्ने गरिकन सोच्नु पर्दछ। निर्वाचनमा भाग लिने, जित्ने, परिणाम हासिल गर्ने भने यी तात्कालीन र प्राविधिक कुराहरू हुन्, तर ती पनि फेरि महत्त्वपूर्ण नै हुन्छ।

0: त्यो पनि मोदीजीले गुजरातमा चाहिँ एउटा प्रकारको मोडेल बनाउनु भयो र त्यसबाट रेज भएर आउनुभयो। तपाईँ आजको दिनमा हेर्नुभयो भने दक्षिण एसियाका सबै ठाउँतिर हेर्नुभयो भने कैयन पार्टीहरू बिलो भइकन फेरि नयाँ ढङ्गले उदय भएका छन्। त्यसैले जनताले केही न केही परिवर्तन खोजेका हुन्, त्यो परिवर्तनको कुरालाई पुराना भनिएका पार्टीहरूले आत्मसात गर्न नसक्दाखेरि यसपालि मत बदलेका हुन्, दत बदलेका छैनन्। घन्टीका साथीहरूले पनि चुपचाप घन्टी छाप भनेरै भोट माग्नुभयो, जनताले नि चुपचाप घन्टीमा भोट दिएको हो, उहाँहरूले राम्रो गर्नुभयो। अब यो देश बन्द छ, हामी पनि यही देशका नागरिक हौँ, उहाँहरूलाई धन्यवाद दिउँला, राम्रो गर्नु भएन, मुलुकको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गरेर त्यसको नेतृत्व हामी लिन्छौँ।
1: तर अहिलेको अवस्थामा चाहिँ जुन ढङ्गले यहाँले उदाहरण दिनुभयो होइन, भारतमा पनि अब राष्ट्रिय कङ्ग्रेसदेखि लिएर कङ्ग्रेस आईदेखि लिएर धेरै बलिया बलिया दलहरू थिए, पछि चाहिँ अब भाजपाले आफूलाई कमब्याक गर्यो, नेपालमा पनि राष्ट्रिय प्रजा परिषददेखि लिएर धेरै पार्टीहरू थिए होइन हिजोका दिनमा, आज चाहिँ यो उतार चढावका बिचमा राष्ट्रिय स्वतन्त्र पार्टी यहाँसम्म आयो, अब चिनकै कुरा गर्नुहुन्छ भने कुमिङताङ हुँदै होइन आज चाहिँ माओ सेतुङको पालासम्म आइपुग्दाखेरि सी जिङपिङको उदय भयो भन्दा हरेक राष्ट्रले हरेक देशले आफूलाई परिवर्तन चाहन्छ, जनताले परिवर्तन चाहन्छन्। अहिले भारतमा यो के अरे कक्रोच एउटा युवाहरूको एउटा साङ्लो होइन एउटा सञ्जाल चाहिँ त्यो पनि व्यापक रूपमा अगाडि बढिरहेको एउटा परिस्थिति छ। यो स्थिति आउनुको कारण चाहिँ तपाईँहरूको आफ्नै कारणले, तपाईँहरूको आफ्नै चाहिँ ढङ्गले शैलीले होइन राज्यप्रति राज्यमा गइसके पछाडि चाहिँ कतिपय बिचौलियाहरूले गरेका दोहनका कारणले, नागरिकको वितृष्णाका कारणले हो भन्ने कुरा स्वीकार्नुहुन्छ आज?
0: त्यो नस्वीकार्ने हो भने त हाम्रो पतन अनिवार्य छ। इमान्दारितापूर्वक त्यो कुरालाई स्वीकार गर्नुपर्दछ। विगतमा हामीले जहाँ जहाँ गल्ती कमजोरीहरू गऱ्यौँ त्यसलाई चाहिँ सच्याउनु पर्दछ।
1: तर अब आज राष्ट्रिय स्वतन्त्र पार्टीले जुन ढङ्गले आफूलाई अगाडि बढाइरहेको छ, सुशासनका नारा लाएर अबको केही वर्षसम्म हामीले यो राष्ट्रलाई चाहिँ एउटा गन्तव्यमा पुर्याउँछौँ, त्यसपछि मात्र ब्रेक लाउँछौँ भन्ने उनीहरूको अठोट छ, यसमा कतिको विश्वास हुनुहुन्छ?
0: अब बल्ल 90 दिन भयो सरकार बनेको, 90 दिनमै अहिले आलोचना समीक्षा गरिहाल्नु चाहिँ हतारो हुन्छ भन्ने मेरो बुझाइ छ। अझ केही समय प्रतीक्षा गरौँ, त्यसैले अलिअलि भएका नकारात्मक कुराको आलोचना गर्नु पनि ठिक छैन। बल्ल 90 दिन भयो नेपालमा र दक्षिण एसियाको राजनीतिमा चाहिँ 100 दिन हनिमुन पिरियड भन्छन्, 100 दिन कुराउन अब 10 दिन
1: होइन, तर चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीले त अब ब्रेकै नलाउने भनिसकेका छन् त होइन, गन्तव्यमा नपुग्नेसम्म
0: ब्रेक लाउनु पर्ने बेला त लाउनुपर्छ, सामान्यजीले भनेको कुरा मिल्या छैन, त्यो अब सिम्बोलिक कुरा होला। मैले भने नि अहिले म नकारात्मक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी र यो सरकारको टिप्पणी गर्ने पक्षमा छैन, किनभने 100 दिन पनि पुगेको छैन के टिप्पणी गर्ने, 100 दिन पुगेपछि समीक्षा गरौँला।
1: तर आज देशको समग्र यो स्थितिलाई हेर्ने हो भने, अहिलेका यी चित्रहरूलाई हेर्ने हो भने, भूराजनैतिक हिसाबले, कूटनीतिक हिसाबले, नेपालको सामरिक हिसाबले चाहिँ हामी चुस्त दुरुस्त नै छौँ माधवजी?
0: छैनौँ,
1: किन छैनौँ?
0: र अहिलेको बजेटबाट त्यो दिशातिर पनि गइराखेको छैन। सुशासनको क्षेत्रमा जे हात हालेको छ सरकारले यो ठिकै छ, तर यसमा सँगसँगै नेपालको आन्तरिक पुँजी पलायन भयो भने त्यसबाट आउने नेगेटिभ इम्प्याक्ट के हुन्छ भन्ने कुरा अर्थमन्त्री प्रधानमन्त्रीले कतिको एनालाइसिस गर्नुभएको छ, म अर्थशास्त्रको विद्यार्थी त होइन तर सामान्य आँखाबाट हेर्दाखेरि त्यो प्रश्न र त्यो एङ्गल चाहिँ सर्वत्र एउटा चासो चिन्ताका साथ हेरिएको समालोचना गरिएको विषय छ। यो बजेटले त्यसलाई चिर्न सकेको छैन, तर पनि हेरौँ, मैले अघि नै भने अब 100 दिन पनि कटेको छैन, उहाँहरूले 100 कार्यसूचीको रोस्टर बनाएर काम गरिराख्नु भएको छ, त्यसको परिणाम कसरी आउँछ, र समग्रमा म राष्ट्रिय स्वतन्त्र पार्टीको यो सरकार सफल होस् भन्नेमा छु, किनभने यो सफल भयो भने देशै सफल हुने हो, देश सफल हुँदा हामी यही देशका नागरिक हौँ, हामीले राजनीति गरेको पनि देशमा केही गर्छौँ भनेरै हो, त्यसैले म यो सरकारलाई शुभकामना नै भन्छु।
1: तर अहिले सुकुम्बासी बस्ती होल्डिङ सेन्टर लगायतका धेरै ठाउँहरूमा त चिल्ली बिल्ली छन् त नागरिकहरूको, सुकुम्बासीहरूको, म यहाँ हेर्दैछु स्कुल बाहिर छन् धेरैहरू, कोही भर्नै विहीन बनेका छन् होइन, या बागमती सभ्यताले होल्डिङ सेन्टरमा बसेकाहरूलाई तुरन्त खाली गर भनेको छ, यसले गर्दाखेरि त फेरि अराजकता निम्ताउन सक्छ नि त देशमा, समस्या आउन सक्छ।
0: देशलाई अब सरकारले विधिसम्म ढङ्गले चाहिँ सञ्चालन गर्नुपर्दछ। अब तपाईँ यसरी नै हेर्ने हो भने त गृहमन्त्रीको अमलेटमा काँडा भेटियो अरे, अब सुकुम्बासीकामा त पोइजन बाँडे जस्तै बाँडे भन्ने चर्चा थियो नि, त्यसको त केही एक्सन भएन, त्यसैले यो हेरौँ, अझै हेरौँ। उहाँहरू भन्नुहुन्थ्यो लावा लस्कार नलगाइकन शान्त भएर हिँड्छौँ, नयाँ गर्छौँ भन्नुहुन्थ्यो, नयाँ गर्ने भने आफै गाडी चलाउने तर 10 गाडी अघि पछि लाउने, यो पनि सुशासन त हो कि होइन जनताले हेर्लान्, जे होस् अब आशा गरौँ।
1: हस् माधव सर, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
0: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेकपाका नेता माधव सापकोटा, श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौँ, विश्राम पछि पुनः उपस्थित हुनेछौँ।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: यो हो नेपाली रेडियो नेटवर्क।
3: खरो विषयमा तरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
4: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
5: डिश होम फाइबर नेट।
6: यतिकै हाम्रो बेसमा वरिष्ठ अधिवक्ता बाबुराम दाहाल हुनुहुन्छ। दाहाल सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: हजुर, धन्यवाद।
6: होइन, नेपालमा त भ्रष्टाचार त निकै संस्थागत भइसकेको रहेछ, अरबौँ अर्ब बिगो पनि आइरहेका छन्। होइन, यो देशका शक्तिशाली भनेका भिभिआइपी भिआइपी दर्जा दिएका व्यक्तिहरू पनि त भ्रष्टाचारमा चुर्लुम्मा डुबेको देखिया छ, आरोपहरू लागेका छन्। होइन, कसरी हेर्नु भएको छ अहिलेको अवस्थामा? सरकारले साँच्चै एक्सन चालिरहेको हो?
7: अब भ्रष्टाचार त मान्छेले धेरै महसुस गरेको, यो देश एकदमै भ्रष्टाचारमा लिप्त भयो, डुब्यो भनेर जनताले धेरै नै महसुस गरेका हो। अब त्यसलाई सरकारले के न के काम गर्न खोजिराखेको देखिएछ अहिले।
6: तर भ्रष्टाचार त चुर्लुम्मा डुब्या रहेछ देश, अझ ग्रे लिस्टबाट चाहिँ एफटिआइटीले चाहिँ हटाउन मानेन, पेरिसमा अस्ति भएको सम्मेलनबाट भन्दा यो सरकार यसमा सफल हुन सक्छ अहिलेको एक्सनहरू हेर्दा?
7: अब त्यो कुरा ग्रे लिस्टबाट हटाउनको लागि अब सरकारले कोसिस गरिराखेको हामीले थाहा पाएको। अब भ्रष्टाचारलाई जसरी हुन्छ निर्मूल गर्नको लागि जे जे गर्नुपर्ने हो सरकारले गर्नुपर्छ, र अगाडि बढिराखेको छ सरकार। अब अगाडि बढोस्, भ्रष्टाचारको बारेमा चाहिँ निर्ममतापूर्वक सरकारले कारवाही अगाडि बढाउनुपर्छ भन्ने सारा नेपाली
6: जनताहरूको मत रहेको। होइन, नेकपा एमालेका शक्तिशाली उपाध्यक्ष विष्णु पौडेल पनि पक्राउ पर्नु भएको छ। होइन, उहाँको पनि अहिले अनुसन्धान भइरहेको एउटा विषय छ। उहाँको मुद्दा के हो? सम्पत्ति शुद्धिकरणमा उहाँलाई पक्राउ गरिहाल्छ। यो सम्पत्ति शुद्धिकरण, यो अकुत सम्पत्ति भन्ने विषय चाहिँ के हो?
7: अब विष्णु पौडेलको बारेमा चाहिँ वास्तविक यही कारणले उहाँलाई पक्राउ गरेको, यो कारणले उहाँको यति यो सम्पत्ति रहेछ अथवा यो कारण हो भन्ने कुरा बाहिर के आएको छैन हेर्नु है। अब अहिलेसम्म उहाँलाई पक्राउ गरेछ र
6: ठ्याक्कै बाहिर अलिकति यो सामाजिक सञ्जाल सञ्चार माध्यमहरूमा के आएको छ भने टोबाको चाहिँ करिब 30 करोडको उहाँको सेयर देखिया छ। होइन, अनि बुटोलतिर कता हो 35 बिघा जमिन चाहिँ उहाँकै नाममा देखिया छ। अब भैँसीबाटीको घर सर लगायतको त अर्को विषय।
7: त्यो चाहिँ अब मलाई चाहिँ त्यो चाहिँ हल्ला नै हो जस्तो लागिरहेको छ।
6: होइन, हल्ला होइन, त्यो त जेन्युन पत्र पत्रिकाहरूमा आइसकेका विषय छ, सञ्चार माध्यममा आइसकेको छ।
7: अब भोलि अलिकति क्लियर भएर आउला हगि, तर अलिकति म सरकारलाई के निवेदन गर्छु भने भ्रष्टाचारमा सुनिश्चितता अपनाउनु पर्छ, सही कुरा हो। तर कसैलाई पक्राउ गर्दाखेरि चाहिँ गुड तरिकाले यो यो यो चाहिँ यो मान्छेले बदमासी गराए रहेछ भनेर केही देखिने खालका कुराहरू चाहिँ उहाँहरूले पत्ता लगाएपछि मात्रै समाउँदाखेरि बेस्ट होला। अब बिस्तारै आउला, उहाँको अब छानबिन हुँदैछ, के अरे अब कुन के भएर आउँछ त्यो अब हामी हेर्दैछौँ।
6: होइन, वरिष्ठ अधिवक्ताज्यू, पक्राउ गर्दाखेरि आउनुहोस् हजुर, हामी तपाईँलाई पक्राउ गर्न आएको सवारी होइसियोस् त भनिँदैन नि त। होइन, पक्राउ गर्ने त विधि त यही हो नि त। होइन, अनुसन्धानमा फुलिसके पछाडि
7: म कानुनको मान्छे हेर्नुहोस् हगि, अब हामी सबैले के विचार गर्नुपर्छ भन्नु होला भने त्यो तपाईँले भन्नुभएको जस्तो जी हजुर गरेर पक्राउ गर्ने त होइन, पक्राउ गर्ने भनेको झ्याप्पै समाउने नै हो, यसमा कुनै विवादै छैन हगि। तर पनि चाहिँ सरकारले कुनै पनि निर्णयहरू गर्दा, कुनै पनि अगाडि बढ्दा फेलियर हुने गरी भोलि आफू तल पर्ने गरी चाहिँ नगरोस्, किनभने सरकारप्रति विश्वास जनताको बढ्दै जाओस् घट्दै नजाओस् भन्ने मात्रै मेरो कुरा हो।
6: तर अहिले सम्पत्ति शुद्धिकरणको मुद्दा के हो? यदि सम्पत्ति शुद्धिकरण प्रमाणित भयो भने सजाय के हुनसक्छ?
7: सम्पत्ति शुद्धिकरण चाहिँ तपाईँको अब 15 वर्षसम्म कैदको व्यवस्था छ, 2 वर्षदेखि अब सम्पत्ति शुद्धिकरण गरेको रहेछ भनेदेखि चाहिँ अब विभिन्न तरिकाले सम्पत्ति चाहिँ अर्काको नाममा राख्ने अथवा आफ्नै नाममा पनि चाहिँ विभिन्न तरिकाले भ्रष्टाचार गरेर अरू कुनै गैर कानुनी प्रक्रिया अपनाएर सम्पत्ति तपाईँको नगद अनि जग्गा जमिन लगायतका यस्ता चिजहरू चाहिँ जोडेको रहेछ भने त्यसलाई चाहिँ सम्पत्ति शुद्धिकरण भनेर भनिन्छ। अब धेरै त्यस्तो किसिमले गरेको रहेछ र लुकाउन खोजेको रहेछ भनेदेखि त्यो सम्पत्तिलाई शुद्धिकरण गर्न खोजेको भन्ने कुरा देखिन्छ। अब त्यो चिज चाहिँ गरेको हो अथवा होइन भन्ने कुरा चाहिँ यो अब सूक्ष्म तरिकाले विस्तृत अध्ययनको यसमा आवश्यकता पर्छ। मलाई लाग्छ अब सरकारले के गरिराखेको छ त्यो बाहिर त्यति धेरै आइसकेको छैन, बिस्तारै आउँदै जाला के रहेछ त्यो कुरा हामीले थाहा पाउँदै जानेछौँ भन्ने मलाई लाग्छ।
6: अब अहिलेको अवस्थामा अकुत सम्पत्ति पनि भनिन्छ नि त, होइन वरिष्ठ अधिवक्ताजी, यो अकुत सम्पत्ति भनेको के? यो चाहिँ
7: अकुत सम्पत्ति भने चाहिँ यो मनी लाउन्ड्रिङ भन्दा फरक हो. मनी लाउन्ड्रिङ र अकुत सम्पत्ति दुईटा फरक फरक कुराहरू हुन्. मनी लाउन्ड्रिङ चाहिँ हाई लेभलको तपाईँको क्राइम गरेर जम्मा गरेको सम्पत्ति भन्ने बुझिन्छ है. विभिन्न किसिमका क्राइम गरेर जम्मा गरेको सम्पत्ति हो भन्ने बुझिन्छ मनी लाउन्ड्रिङ चाहिँ. अकुत सम्पत्ति चाहिँ आफ्नो आम्दानीभन्दा धेरै चाहिँ सम्पत्ति देखिने. जस्तो सम्पत्ति चाहिँ छ, कुनै त्यत्रो ठुलो क्राइम गरेको छ नि कहीँबाट देखिया छैन, तर सम्पत्ति चाहिँ धेरै प्रशस्त. जस्तो त्यो चाहिँ मान्छेले कुनै पदमा बस्दाखेरि बोराका बोरा पैसा ल्याएर आफ्ना खातामा राखेको अथवा आफूले कसैको नाममा सम्पत्ति जोडेको राखेको इत्यादि गरेकोलाई चाहिँ अकुत सम्पत्ति भनेर भनिन्छ. अब अकुत सम्पत्तिमा ब्याङ्क ब्यालेन्स, नगद, कसैका नाममा राखेको सम्पत्ति अनि आफ्ना नाममा राखेका जग्गा जमिन अचल सम्पत्तिहरू यी सबै कुराहरूको हिसाब गर्दा आम्दानीभन्दा धेरै बढी देखियो सम्पत्ति. आम्दानी 1 करोडको छ, सम्पत्ति चाहिँ नि त्यसको चाहिँ नि 2 गुणा 4 गुणा देखियो यदि भने त्यसलाई चाहिँ नि अकुत सम्पत्ति भनेर भनिन्छ.
6: तर अकुत सम्पत्ति कमाएको प्रमाणित भयो भने उसलाई कतिसम्मको कैद सजाय
7: उसको अकुत सम्पत्ति कमाएको प्रमाणित भयो भने त्यो भ्रष्टाचार हो. त्यसको चाहिँ रुपियाँको आधारमा कारवाही छ, रुपियाँको आधारमा त्यसमा चाहिँ कति रुपियाँ उसले चाहिँ नि अकुत सम्पत्ति कमाएको छ, कति बराबर हो भन्ने कुराको आधारमा कारवाही हुन्छ. जति उसले त्यस्तो कमाएको छ सबै जफत हुन्छ र त्यति नै जरिवाना पनि हुन्छ. तर मनी लाउन्ड्रिङमा दोब्बर जरिवानाको व्यवस्था छ. त्यस कारणले मनी लाउन्ड्रिङ चाहिँ अरू डेन्जर हो. अब मनी लाउन्ड्रिङ हो कि अकुत सम्पत्ति हो भन्ने कुरा चाहिँ छानबिनकर्ताले छानबिन गर्दाखेरि नै त्यो चाहिँ नि देखिन्छ. र अहिले चाहिँ अब जसलाई मनी लाउन्ड्रिङमा पक्राउ गरेर थुन्या छ उसलाई पनि भोलि अकुत सम्पत्तिमा पनि कारवाही चलाउन पनि सक्छ सरकारले.
6: तर अहिले तपाईँलाई थाहा छ नि त होइन, उच्च पदस्थहरू त भ्रष्टाचारमा चुर्लम्म डुबेको शासकीय स्वरूपमा गएका मान्छेहरू, राज्यको हरेक निकायमा गएका मान्छेहरूको हविगत त त्यति राम्रो देखिन नि त विगतको.
7: होइन, त्यो त तपाईँले भन्नुभएको कुरा एकदमै सही हो. अहिले मान्छेहरू हिजो अस्ति पदमा बस्ने प्रत्येक मान्छेलाई चाहिँ मान्छेले अहिले शङ्काको दृष्टिकोणले हेरिराखेको अवस्था छ अहिले नेपाली जनताले. होइन, यसले पनि बदमासी गरिरहेछ कि किनभने परिस्थिति नै त्यस्तो थियो कि, किनभने जहाँसुकै भ्रष्टाचार, पैसा नभइकन केही पनि काम नहुने, जता पनि मान्छेले सेटिङबाट काम गर्ने त्यस्तो खालको अवस्थाहरू मान्छेले महसुस गरेकै कारणले देशमा ठुलो आन्दोलन पनि भयो, ठुलो परिवर्तन पनि भयो, ठुलो चाहिँ नि मान्छेले भोटमा पनि केही ढङ्गले मान्छेले मतदान पनि गरे. त्यस कारणले गर्दा अब त्यो चिज चाहिँ अकुत सम्पत्ति, यहाँले अघि भन्नुभएको जस्तो अकुत सम्पत्ति कमाएका, मनी लाउन्ड्रिङ गरेका मान्छेहरूलाई कारवाही हुनुपर्छ र सरकारले त्यो कारवाही गर्ने एउटा अगाडि बढाएको छ. र हामी के भन्छौँ हामी कानुनका व्यक्तिले भने कानुन नियम पुर्याएर मात्रै कारवाही गर्नुहोस्. तपाईँहरू आज कारवाही गर्नुभएको छ, भोलि तपाईँहरू आफै ब्याग पुर्नु नपरोस्. तपाईँहरूले चाहिँ नि ब्याक भएर कोही मान्छेले भोलि मुद्दा जित्यो, अदालतले उसलाई चाहिँ नि सफाइ दियो अथवा चाहिँ त्यो गर्यो भने उसको प्रतिष्ठा इत्यादि चाहिँ उसको त खत्तम भइसकेका हुन्छ. त्यस कारणले भोलि जनताले पनि सरकारप्रति अविश्वास गर्न सक्छ. त्यस कारणले सबै कुरा हेरेर विचारेर मात्रै कारवाही अगाडि बढाउँदाखेरि राम्रो हुन्छ भन्छु मैले.
6: होइन, तर अब सरकारको अहिलेका गतिविधिहरू कसरी हेरिरहनु भएको छ, जस्तो अब न्यायालय सुधारका विषयहरूमा पनि व्यापक पटक पटक आवाजहरू उठिरहेका हुन्छन् होइन. न्यायालयमा अहिले भर्खरै मात्र नयाँ प्रधान न्यायाधीश आउनु भएको छ. अब यो के भन्छ, यो अहिले चाहिँ इजलासहरू लाइभ गर्ने विषयमा पनि एक किसिमको छलफल र बहस पनि चलिरहेको होइन भन्ने विषय.
7: अब लाइभ गर्ने कुरा यो इन्टरनेसनल कुरा हो. हेर्नुहोस्, यो हामीले नेपालमा मात्रै गर्न खोजिया होइन, यो इन्टरनेसनल्ली सबै धेरै देशहरूमा यो चलिरहेको कुरा हामीले नेपालमा गर्न खोजेको हो. अब यो गर्दाखेरि कस्तोलाई लाइभ गर्ने, कस्तोलाई लाइभ नगर्ने, कस्तो मुद्दालाई लाइभ गर्ने, कस्तो मुद्दालाई लाइभ नगर्ने भन्ने कुराको छुट्टै नियमावली बनाएर मात्रै यो लागू गर्नुपर्छ. हामीले सामान्य सर्वोच्च अदालतका अहिलेका चाहिँ नि फुल कोर्टका अथवा प्रधान न्यायाधीशज्यूलाई हामीले यो कुराको सुझाव दिएका छौँ र उहाँहरूले हामीले थाहा पाए अनुसार अहिले नियमावली बनाउँदै हुनुहुन्छ. उहाँहरूले नियमावली अथवा निर्देशिका बनाउँदै हुनुहुन्छ. लाइभ चाहिँ नि के अरे बसलाई लाइभ गर्ने चाहिँ उहाँले एउटा कानुन बनाएर मात्रै लागू गर्न खोजिरहनु भएको छ. कानुन बनाएर मात्रै लागू गर्नुहोस् भनेर हामीले उहाँहरूलाई भनेका छौँ. त्यो अब ऱ्यान्डम्ली जुनसुकै पनि तपाईँको लाइभ हुन सक्दैन, जुनसुकै मुद्दा पनि लाइभ हुन सक्दैन. अब कुन कुनलाई लाइभ गर्ने, कस्तोलाई लाइभ नगर्ने अथवा कसरी लाइभ गर्ने भन्ने कुरा चाहिँ कानुन बनाएर मात्रै यो चाहिँ नि गर्नुपर्छ र त्यो कानुन बनाउने प्रक्रियामा सर्वजाल छ भन्ने कुरा मैले थाहा पाएको छु। त्यो राम्रो कुरा हो र चाहिँ यसलाई लाइभ गर्नुपर्छ, तर सबै लाइभ गर्नु हुँदैन।
6: तर अदालतहरूमा म्याथप बयान बकपत्र र कानुन व्यवसायको बहस भर्चुअल माध्यमबाट समेत गर्ने गरी व्यवस्था गर्ने चाहिँ प्रक्रिया अगाडि बढिरहेको भन्ने सुन्नमा आएको छ,
7: होइन?
6: तर अब अदालतका सबै विषय टिकटकको कन्टेन्ट बनाएर तमासा देखाइयो भने चाहिँ पछि काम गर्न गाह्रो होला नि त, त्यसो भए होइन?
7: अब हेर्नुहोस्, अदालतका बेन्चहरू, अदालतमा हुने बहसहरू भनेको सार्वजनिक हो, यसलाई चाहिँ के भने व्यवस्थित गर्न नसकेर धेरै मान्छेहरू भित्र ल्याउन नसकेर बेन्चलाई व्यवस्थित गरिएको हो, त्यहाँ चाहिँ अशान्ति होला भनेर व्यवस्थित गरिएको हो र अलिकति त्यहाँभित्र बाहिर गर्ने मान्छेहरूलाई त्यहाँ चाहिँ प्रहरीहरूले चाहिँ तपाईँको रोक्ने कारण नपरिकन भित्र जान नदिने त्यो कुराहरू गरे। तर सार्वजनिक यो चाहिँ जस्तो म्याग्ना कार्टा सन् 1215 बेलायतबाट सुरु भयो, त्यो म्याग्ना कार्टादेखि नै हामीले के भन्छ फेयर ट्रायल भन्छ कि यो हाम्रो यो चाहिँ कानुनमा फेयर ट्रायल भनेको दुवै पक्षको कुरा सुन्ने, दुवै पक्षले आफ्ना कुरा भन्न पाउने र त्यो सार्वजनिक रूपमा हुने र त्यसमा चाहिँ नि अदालतले फैसला पनि सार्वजनिक रूपमा नै सुनाएर गर्नुपर्ने भन्ने सिद्धान्तसँग यो जोडिएको छ। हेर्नु, त्यस कारणले यो यो यो चाहिँ लाइभ स्ट्रिमिङ भन्ने चिज चाहिँ यसले सुशासन गर्छ, यसले राम्रो गर्छ। अब केही साथीहरूलाई अहिले अनौठो लागेको छ यस्तो गर्दाखेरि मान्छे के असुरक्षा होला के होला, हेर्नुहोस् न्यायाधीश त जहिले पनि असुरक्षा, जुनसुकै मुद्दामा पनि न्यायाधीशले फैसला गर्नैपर्छ। न्यायाधीशले मेरो असुरक्षा हुन्छ र सुरक्षा हुन्छ भनेर सोच्न पाउँदैन, किनभने उसका जे मुद्दा आउँछ उसले गर्नैपर्छ, बाध्यता छ न्यायाधीशलाई। हेर्नु हो, अब त्यो कुरा वकिलले पनि सेयरिङ हुन्छ, तपाईँको चाहिँ नि यसरी लाइभ स्ट्रिमिङ गऱ्यो भने वकिलले पनि त्यो चिज चाहिँ तपाईँको रिस्कलाई चाहिँ वकिलले पनि सेयरिङ गर्नुपर्ने अवस्था सिर्जना चाहिँ हुन्छ, किनभने कसमा कसले बहस गर्यो बाहिर त्यति आउँदैन थियो। अब लाइभ हुने बित्तिकै कुन ज्यान मुद्दामा प्रतिवादीको तर्फबाट को वकिलले बहस गर्यो, को जाहेरवालाको तर्फबाट को वकिलले बहस गर्यो, कसरी गर्यो, उसले के भन्यो भन्ने कुरा पनि एक किसिमको चाहिँ पब्लिक नोटिसमा आउँछ र चाहिँ तपाईँको यो एउटा रिस्क सेयरिङ भन्छ नि, वकिलले पनि रिस्क लिनुपर्ने अवस्था।
6: अस्तिको लाइभ हेरिरहेको थियौँ हामी, विश्व पौडेलजीको यो के अरे म्याथ थपको बेलाको लाइभ पनि हेरिरहेको थियो, होइन? त्यहाँ सामाजिक सञ्जालमा व्यापक रूपमा टिप्पणीहरू आलोचनाहरू पनि देखिरहेको थियौँ कि।
7: अब यस्तो छ, अब त्यो विष्णु पौडेलको तपाईँको त्यो मैले पनि हेरेँ, त्यहाँ चाहिँ हाम्रा वकिल साथीहरूले बहस गर्नुभएको छ,
6: वरिष्ठ वकिलहरू पनि गएर त्यहाँ बहस गर्नुभएको छ, होइन? तर नागरिकको जुन ओपिनियनहरू त्यहाँ थियो, होइन, विश्व पौडेलको पक्षबाट पनि बहस गर्नेहरूको ओपिनियन चाहिँ जो त्यहाँ देखिन्थ्यो त्यो चाहिँ हेर्न लायकको पनि थिएन, त्यहाँ शब्दहरू पनि त्यस्तै खालको तिखो प्रहारहरू भएको पनि देखिन्थ्यो क्या।
7: अब त्यसमा चाहिँ अब त्यहाँ बहस गर्ने साथीहरू हाम्रै साथीहरू हुनुहुन्छ, हाम्रै कानुन व्यवसायीहरू हुनुहुन्छ, यसमा मैले टिप्पणी गर्न मिल्दैन, साथीभाइहरूले गर्नुभएको कुरा हो। तर पनि चाहिँ हामीले बहस गर्दाखेरि जहिले पनि कानुनभित्र नियमभित्र बसेर र सरकारले जब कानुन नियमभित्र राखेर उसलाई चाहिँ कहीँ कारवाहीको लागि अगाडि बढाएको हुन्छ, कानुन त कानुनै प्रयोग गरेको हुन्छ, त्यस कारणले हामी कानुन नियमभित्र रहेर त्यसका नजिरहरू, त्यसका अन्तर्राष्ट्रिय सिद्धान्तहरू, त्यसको जुरिस्पुडेन्स इत्यादि इत्यादि कुराहरूलाई संयमतापूर्वक हामीले चाहिँ नि आफ्ना कुराहरू दरसँग संयमतापूर्वक तर दरसँग हामीले बेन्चलाई राख्नुपर्छ र बेन्चलाई पनि बेन्चले बेन्च भनेको न्यायाधीश हो, त्यो पनि व्यक्ति हो र उहाँहरूलाई पनि सहयोग पुग्ने गरी हामीले बहस गर्नुपर्छ, किनभने उहाँहरूले भोलि फैसला गर्दाखेरि हामीले गरेको बहसबाट उहाँहरूलाई सहयोग पुगोस्, मतलब फैसला लेख्नलाई सहयोग पुगोस् के, मतलब यस्तो यस्तो लेख्नुपर्ने रहेछ भनेर न्यायाधीशहरूले पनि जान्दैन, धेरै कुरा उहाँहरूलाई पनि थाहा हुँदैन, त्यो उजागर व्यवसायको हो। तर हामीले नै ऱ्यान्डमली कुरा गरिदियौँ, अगाडि कुरा गरिदियौँ, हामीले चाहिँ नचाहिने नचाहिने कुराहरू त्यहाँ न्यायाधीशलाई गरिदियो भने न्यायाधीश भ्रमित हुनसक्छ, न्यायाधीशलाई चाहिँ एक किसिमको फिडब्याक भन्दा झन् नराम्रो कुराहरू उसलाई पर्न सक्छ। त्यस कारणले गर्दा न्यायाधीशलाई वकिलले सहयोग गर्ने हो, न्यायाधीशलाई भड्काउने अथवा न्यायाधीशलाई इरिटेट बनाउने चाहिँ वकिलले गर्नु हुँदैन। यति भन्छु।
6: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद बाबुराम दाहालजी। उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता बाबुराम दाहाल। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा हुन्छु, नमस्कार।

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक काम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1, सबैका लागि सूचना।

0: Sincerely, it's your own Damoli FM 94.2 MHz.
1: ए बहिनी घर त चिटिक्कै बनाएछौ हैन यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ
2: कहाँबाट ल्याउनु नि दाई हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि
1: हजुर हामी कहाँ स्टिलको दराज कुर्सी टेबुल साथै काठको सोफा दराज पलाङ पर्दा कार्पेट विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ आरती काष्ठ उद्योग
3: ब्यास चार मेन रोड दमौली तनहुँ
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ फोन 9816161326 9843600655 9819116327 0655650525
4: Yo.

0: सत्यनाश पारो
1: ए यति कुरामा नि केको टेन्सन लिएर होला ढोरबर आइडेन्टल केयरमा जाऊ न तिम्रो समस्याको समाधान त्यही हुन्छ
0: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबर आइडेन्टल केयर सेन्टरमा दाँत मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस् विश्वास तपाईँको सेवा हाम्रो हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने
1: नमिलेको दाँतहरू मिलाउने
0: दाँत सफा गर्ने र टल्काउने मुख बनाउने रोगको उपचार मुखमा पुरै दाँत राख्ने
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने दाँतको एक्सरे सेवा आदि सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर भोलेटार चोक दमौली फोन नम्बर 9846065102 9864704480 पुनश शनिबार सेवा बन्द रहनेछ
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी ब्यास 2 न्यू रोड दमौली नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस् सम्पर्क नम्बर 9865717350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स ब्यास 4 सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9865717350
3: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
4: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
4: हो दाइ दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास 2 कालिका मार्ग दमौली तनहुँ
4: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 9556063444 9556063656
2: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म
2: आउनुहोस् हामी कहाँ इलेक्ट्रिक गिजर ग्यास सिलिन्डर ग्यास चुलो ग्यास गिजर चिम्नी एसी कुलर वाटर फिल्टर सबै प्रकारका फ्यान राइस कुकर आदि पाइन्छ
3: साथै तामा पित्तल स्टिल सिल्भर फलाम प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
2: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस् त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस् सम्पर्क नम्बर 0665637115 र 9841120740
5: दमौली FM 94.2 समुदायको आवाज

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्ती हुन जाउँ भनेको, दाँत पनि केलहार

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
3: कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: अनि तयो कागज केमे छिवा?
6: अ झिल्काई,
5: के पर्सनल नम्बर ब्लक लैबदि?
6: पर्सनल मोबाइल नम्बर मे उनियो टेलिकमर बे अफिसरी आइर ब्लक लै र खलखाई।
5: अनि बैंगरी?
6: बैंगरी?
5: अ
6: चर चाहिँ तली लगपर्दि?
5: चमलल पर्दि न, आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई विषय आफै न ब्याङ्क दे बिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरुइन योरी थोनिप दक्या सचेत तल परिम।
6: सतर्क तना ठगी तब दक्या जोगिना।
7: सिद्धार्थ ब्याङ्क रक्याले जनहितरी जारी सन्देश।
8: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
9: फूलको आँखामा फूलै संसार काडा।
10: कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
11: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
10: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
11: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
10: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9805141437।
11: ब्यास तिन प्रशासन चोक, दमौली।
12: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नया नया डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली।
3: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683
4: 9856343।
5: दमौली FM 94.2 समुदायको आवाज।

0: Sincerely, it's your own Damoli FM 94.2 MHz.
1: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना नसा पेट मुटु हाड जोर्नी छाला दाँत तथा मृगौलाको परीक्षण उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू
2: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: MRI, CT स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 056-525-012 056-525-013।
4: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
5: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
6: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: क्योंदी ATM मोबाइल दे इंटरनेट बैंकिंग गोप्य विवरण आरी खाई बिले तुई माध्यम क्यारे न्यो दे प्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषया बैंक दे नील पर दिमो न्यो ताने सतर्क ताना ठगदिल क्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
8: सिद्धार्थ बैंक संबंध सदैभरिलाई।

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9017-15-08-98, 9464-63-85।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: FM 94.2 समुदायको आवाज
1: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
2: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
1: ए, यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउन, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
2: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
1: नमिलेको दाँतहरू मिलाउने,
2: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9865414337।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 98 41 12 07 40।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: अनि तयो कागज केमे छि वा?
4: अह झिल्काई,
3: के पर्सनल नम्बर ब्लक लै वधि?
4: पर्सनल मोबाइल नम्बर मे उनियो टेलिकमर बे अफिसर याई र ब्लक लै र खलखाई।
3: अनि बैंगरी?
4: बैंगरी?
3: आ
4: चर चाहिँ तली लल पर्दी
3: चम लल पर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाइ भिस्या आफै न ब्याङ्क दे बिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनिप दक्या सचेत तल परिम
4: सतर्क तना ठगी तब दक्या जोगिना
5: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहु। सम्पर्क नम्बर 9840001, 9066373444।
10: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली तनहु। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
7: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
11: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
7: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
11: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
12: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0 65 63 7 15 र 98 41 12 07 40।

0: Sincerely, it's your own Damoli FM 94.2 MHz.
1: Didi, किन हो यो छिमेकीमा त सधैं झगडा कुटपिट मात्रै हुन्छ कतै उजुरी दिने कि
2: हो हिंसा सहनु हुन्न हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ
3: हिंसा सहेर नबसौं विभेद मुक्त समाज निर्माणमा जुटौं
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौं
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ
5: मगर इलेक्ट्रोनिक्स भ्यास दुई डाङ्ग्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
4: 9805800700
5: 9460404

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेशन हरेक जेनरेशन।
3: हिमस्टार फर अ कम्प्लिट होम।
4: सूचना
5: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
4: हाम्रा सेवाहरू
5: सत्यवती, निर्मल, बालमन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
5: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
3: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
4: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भने केलहार, सत्यनाश पारो।
3: यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउन, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
4: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
3: नमिलेको दाँतहरू मिलाउने,
4: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
3: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65102, 98464-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98-058-00-700,
6: 98-460-40-344।
7: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
8: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
7: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू: घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
8: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली, तनहु। फोन नम्बर 98-560-60-424, 98-660-010-92।
7: प्रोप्राइटर अर्जुन अधिकारी, सागर दास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
9: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
10: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
11: दाजुभाइको के को गफ गफ हुँदैछ?
9: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
11: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
9: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
11: यो त हाम्रै दमौली बजारको ब्यास दुई सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच दुई सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846379031।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: नागरिकता र दुई दुईवटा फोटो लिएर आउनु होला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295177013। फेसबुक जीवन सुगर, टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन।
2: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38 290, 98171 5160।
3: समुदायको आवाज।
4: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
5: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
4: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
6: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98560273119।
7: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
0: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास तिन दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
7: ए हो र, सेवा राम्रो हुन्छ त?
0: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
7: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
0: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
8: 98 27 18 48 48, 98 46 55 54 95 र 98 4 60 11 818।
4: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
9: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
4: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
9: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
4: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
10: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट प्यान्ट, झोलाहरू र जनजाति ड्रेस

0: साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहुँ। सम्पर्क नम्बर 9840001 9066 73 344।
2: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
3: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
2: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
3: हुन्छ हुन्छ दाई।
0: बन्दीपुरे कान्छाको मासु पसल ब्यास दुई गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042 9452।

गर्मीमा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सामाजिक सञ्जालजी छ्यानले झाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना युआरएल चेक लना आक्षेप घटना तल आफै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
3: सतर्क तन ठगे तब त क्या जोगिना
4: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
6: सूचना
7: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
6: हाम्रा सेवाहरू
7: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
6: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
7: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
6: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: कहाँ गयो मेरो डल्ली?
1: साइकिलमा पेडल सिद्धियो, अब डल्लीमा सरल।

0: मेरो घर किन आएको?
1: तपाईँको छोरीलाई भेट्न
0: के रे मेरी छोरीलाई लिन आएको रे? तँलाई गुन्डा, तँलाई लफङ्गा।

0: हो के भयो जो राज जस्तो
1: ओ नानी
2: हजुर
1: के को ढाङ्रङ ढुङ्रुङ है बिरालो को रहेछ यो बिरालोले पनि रातभरि सुत्नै नदिने भयो नानी
2: हजुर
1: राम्रोसित सुत ल हेर्छौँ पनि

0: हाम्री छोरीले हजुरले असाध्यै मन पराइछ।
1: हजुर बिना ऊ बाँच्नै नसक्ने भाइ, त्यही भएर भगवान्लाई साक्षी राखेर
0: हाम्री सोझी छोरी हजुरलाई सुम्पिया छौँ। अब राम्रोसित पालिदिनु होला।
2: पाल्छु बा, तपाईँको छोरालाई मैले मारेन।
0: ल जाउँ ल।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी ब्यास 2 न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स ब्यास 4 सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
3: सूचना सूचना सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
3: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 9828280080 9151045।
2: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
4: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
4: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0965637115 र 9841120740।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्धक, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554495 र 9846011818।
3: सामाजिक सञ्जालजी छ्यानली झाँझी मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आक्षेप घटना तल आफै लागि समय समय रि आफै न पासपोर्ट फेरदिल परिमो नुई तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
7: मैले देखो सम्झना
8: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
9: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
8: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
9: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
8: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
10: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहुँ। सम्पर्क नम्बर 9840001, 9066373344।
11: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
12: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
11: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
12: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
11: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654436, 9065414437।
12: ब्यास 3 प्रशासन चोक, दमौली।

0: Sincerely, it's your own Damoli FM 94.2 MHz.
1: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदै छ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस बेस्ट तिन दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्ध जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827848448 9846554595 र 9846011818
4: सामाजिक सञ्जालजी छ्यानली झाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना युआरएल चेक लना आक्षेप घटना तल आफै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो नुई तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
5: सतर्क तन ठगे तब त क्या जोगिना
6: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
8: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
9: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
8: हो र कति खोजे पदमचोकमा पो रहेछ त
9: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
8: विवाह व्रतबन्ध पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
10: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट प्यान्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
9: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहु सम्पर्क नम्बर 9840100061 9806673344
11: आहा, कति राम्रो बगैँचा बनाउनु भएको कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू
12: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि
11: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो त्यही जानु पर्ला
12: हुन्छ गइहाल्नुहोस् एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ
11: प्रोप्राइटर गम्भीर दास नेपाल मोबाइल नम्बर 9844694436 9065414337
12: व्यास्तिन प्रशासन चोक दमौली

0: FM 94.2 समुदायको आवाज
1: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
4: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
4: सम्पर्क नम्बर 98465043780।

डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 83,
4: 98563 34 234।
5: सूचना।
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
6: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: FM 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनी को बिहे आँट्यो, लोकल खसी बोका को मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओरालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542582000।
5: It's a goal! Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट। मिली सबै जेनेरेशन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
6: हिमस्टार फर अ कम्प्लिट होम।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
1: ए नानी, कता हिँडेउ छाता ओढेर? हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास 2 कालिका मार्गको दमौली QFX मल अगाडि छ नि दाइ।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560603446, 9560606656।
7: Sincerely, it's your own Damoli FM 94.2 MHz. यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
8: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
9: बिस्तारै चलाउनुस् न दाइ, हतार गरेर कता पुग्नु छ र?
10: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
9: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
10: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
9: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
11: समिच्यो चौदा क्यामे बौदे लोटरी पर्दिरो बैंगैने विवरण पि बिषय मुइ खातरि खै हाम्रो
12: खै खै बौ कोइ लोटरी भर्दिलुवा
13: आङी समिच्यो लोटरी पर्दिउ छम्ताइ गुदि
12: भर्दि आ भर्दि बा लोटरी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिषय खैमै विश्वास आनन फोनै खले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्थाइ कोइ पासवर्ड पिन खैमै आरि सुमी बैंक आफै बने आरि
14: सतर्कता न ठगदिब दे क्या बचेन।
15: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश।
16: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई।
1: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
2: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
4: दाजु भाइको के को गफ गफ हुँदैछ?
1: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
4: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
1: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
4: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656504599, मोबाइल नम्बर 98083 80384, 98436739।

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
4: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदम चोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
5: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413-38290, 98171-5760।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
3: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
2: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
3: त्यहाँ के पाइन्छ र?
2: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
3: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
2: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
4: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
3: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
5: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
4: व्यस्तोई बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
5: सम्पर्क नम्बर 98465043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460403014।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9865414।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: ब्याङ्की खैमत बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोइ माध्यम क्यारे न्योदे प्रे छली जानकारी री विषया न्यो कल पर्दिमो चमै न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्योदे प्रे विवरण री विषया ब्याङ्दे निल पर्दिमो न्यो तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
5: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
6: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865532।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556063656।
2: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा

0: का फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टील, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा

0: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास चार, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819116327, 0635650025।
3: सुन्नुहोस् त, आज मलाई खाना बनाउन पनि अल्छी लागेको छ। नानी बाबुले पनि मम खाना जाम न मामु भन्दैछन्। कहीँ होटलमा जाम न आज खाना खान।
4: ओके, भइहाल्छ नि, कति घरको मात्र खाने कि है। आज म तिमीहरूलाई जे भन्छौ त्यही खुवाउँछु। बिरयानी खान्छौ कि फ्राइड राइस खान्छौ कि थुपा खान्छौ कि तिमीहरूको चाहना अनुसार खुवाउँछु।
3: हैन, त्यस्तो ठाउँ कहाँ छ र?
4: हैन न, जहाँ पाए त्यही लान्छु र। सफा अनि सुन्दर अनि रमणीय होटल द मौली बर्गर एन्ड फुड कर्नरमा पो लान्छु त। एकपटक खाएपछि पल्किन्छौ तिमीहरू।
3: हजुर, हामी कहाँ बर्गर, पिज्जा, मड्का बिरयानी, क्रन्ची चिकन, फ्राई राइस, थुक्पा, मोमो, चाउमिन, फेमिली कम्बो सेट लगायत सम्पूर्ण परिकारहरू पाइन्छ। SJS हट एन्ड स्पाइसी ग्रुप अन्तर्गत हाम्रो शाखा दमौली बर्गर हाउस।
4: प्रोप्राइटर खुमा थापा, दिपेन्द्र सुट सेन्टर र छोरले आर्ट्सको आडमा नेपाल ब्याङ्क चोक दमौली। सम्पर्क 0665904012, 9805444409। हाम्रो पसल गणेशमान चोकबाट नेपाल ब्याङ्क चोक सरेको जानकारी गराउँदछौ।
5: सूचना सूचना सूचना, दमौली सामुदायिक अस्पताल अब नयाँ व्यवस्थापनमा।
6: हामी हर्षका साथ जानकारी गराउन चाहन्छौ कि दमौली सामुदायिक अस्पताल अब पोखराका प्रतिष्ठित अस्पतालहरूमा कार्यरत अनुभवी चिकित्सकहरूको समूहद्वारा नयाँ व्यवस्थापन अन्तर्गत सञ्चालनमा आएको छ।
5: आफ्नै जिल्ला आफ्नै सेवा भन्ने उद्देश्यका साथ हामीले यो जिम्मेवारी लिएका छौँ। हस्पिटल ओपनिङको उपलक्ष्यमा एक महिना होल बडीमा 25% छुटका साथै फार्मेसी र अन्य सेवामा विशेष छुटको व्यवस्था, आधुनिक मेसिन द्वारा फिजियोथेरापी सेवा र MBBS डाक्टरबाट 24 घण्टा इमर्जेन्सी सेवा। हाम्रा अन्य सेवाहरू, दैनिक मेडिकल अफिसरबाट 24 घण्टा स्वास्थ्य सेवा, प्रत्येक हप्ता पोखराका डाक्टरहरूबाट स्वास्थ्य सेवा,
6: विशेषज्ञ चिकित्सकहरूको टोली,
5: आधुनिक उपकरण सहितको उपचार सेवा,
6: 24 घण्टा आकस्मिक सेवा,
5: नियमित स्वास्थ्य शिविर, परामर्श र चेक जाँच,
6: AC क्याबिन।
5: हाम्रो विश्वास, स्थानीय स्तरमै उत्कृष्ट स्वास्थ्य सेवा, हाम्रो अठोट सेवा समर्पण र सम्मान। दमौली सामुदायिक अस्पताल तनहुँ। फोन नम्बर 0665901166 र 97665051। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 9805700700,
0: 9846040304।

0: सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।

0: ए बहिनी, घर त चिटी कै बनाए छौ? हैन, यति राम्रो फर्नीचर को सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई? हाम्रै व्यासचर किसान हार्डवेयर को पछाडी पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास चार मेन रोड दमौली तनहुँ,
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन 9816161326, 9843006605, 9819116327, 65565025।
3: सुन्नुहोस् त, आज मलाई खाना बनाउन पनि अल्छी लागेको छ। नानी बाबुले पनि ममा खाना जाम न मामु भन्दैछन्। कहीँ होटलमा जाम न आज खाना खान।
4: ओके, भइहाल्छ नि। कति घरको मात्र खाने कि है? आज म तिमीहरूलाई जे भन्छौ त्यही खुवाउँछु। बिरयानी खान्छौ कि फ्राइड राइस खान्छौ कि थुपा खान्छौ कि तिमीहरूको चाहना अनुसार खुवाउँछु।
3: हैन, त्यस्तो ठाउँ कहाँ छ र?
4: हिँड न, जहाँ पाएँ त्यही लान्छु र। सफा अनि सुन्दर अनि रमणीय होटल द मौली बर्गर एन्ड फुड कर्नरमा पो लान्छु त। एकपटक खाएपछि पल्किन्छौ तिमीहरू।
3: हजुर, हामी
5: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: FM 94.2 समुदायको आवाज।
1: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू:
2: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: MRI, सिटी स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056525012, 056525013।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना नसा पेट मुटु हाड जोर्नी छाला दाँत तथा मृगौलाको परीक्षण उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 056525012, 056525013।

0: 94.2 द मौली FM समुदायको आवाज।
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग चोक दमौली तनहुँ।
1: सम्पर्क 9846-41-633, 9017-15-08-98, 9464-63-85।

0: दमौली एफएम 94.2 मेगाहर्ट्ज सामुदायिक आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै ब्यास चार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास चार, मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 565 025।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
4: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
1: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
4: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
1: सम्पर्क नम्बर 98 4 65 43 780।

0: किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700
1: 98460

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 98164666383,
1: 98563234।
4: Sincerely, it's your own Damoli FM 94.2 MHz.
5: अनि तायो कागज के मे छि वा?
6: आ झिल्काई
5: के पर्सनल नम्बर ब्लक लै वदि?
6: पर्सनल मोबाइल नम्बर मे उनियो टेलिकमर बे अफिसर याइर ब्लक लै र खलखाई।
5: अनि बैंगरी
6: बैंगरी
5: आ
6: चार सय तली ललपर्दी
5: चमलल पर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई विषय आफै न ब्याङ्क देबिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनिप दक्या सचेत तल परिम
6: सतर्क तना ठगी तब दक्या जोगिना
7: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
8: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
2: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
9: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
2: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
9: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
2: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक दमौली तनहु। सम्पर्क नम्बर 98410-0061, 98063-73344।
0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464066438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 98164666383,
1: 98563234।
10: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
11: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
12: दाजु भाइको के को गफ गफ हुँदैछ?
10: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
12: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
10: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
12: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच दुई सफा सडक दमौली प्रोपाइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656504599 मोबाइल नम्बर 9803880384 9846739941

0: एक सेट मिनिहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुन चाँदीको पसल रोजिना बराली सुन चाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865532।

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग चोक दमौली तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-098, 9864-0385।
2: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565-65-319, 98560-27-319।

त्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

खै कसरी तिमीलाई यति धेरै माया गर्न पुगे सानो आज भोलि त खै किन हो मलाई जे जस्तो भए पनि तिमीलाई सधैँ सुख र जीवन भरि राम्रो भइरहे हुन्थ्यो जस्तो लाग्छ सानो म तिमीलाई पाउन कुन सजाय भोग्नु पर्छ त्यो तयार छु तर मलाई तिमी चाहिन्छ केवल तिमी चाहिन्छ विकास सोनी र विष्णु प्रसाद घिमिरेको पहिलो प्रस्तुति भित्रभित्रै दिल लैजानेहरू सुर अमित बाबु रोकाएर पूर्णकला बिसी लय भद्र नकाल र भूपेन्द्र बिएम क्यानभास शब्द विकास सोनी र विष्णु प्रसाद घिमिरे बजारमा सर्वत्र उपलब्ध छ।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: दमोली FM 94.2 समुदाय को आवाज।
1: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
2: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली तनहुँ।
2: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563 64444, 98563 66656।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
5: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
5: हुन्छ हुन्छ दाई।
6: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
2: प्रोप्राइटर केसी कान्छा। सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 00 00।
7: समिच्यो चौदा क्यामे बौदे लोटी पर्दिरो बैंगैने विवरण पि बिया मुइ खातरि खै हाम्रो
8: खै खै बौ कोइ लोटी भर्दिलु वा
9: आङी समिज्यो लोटी पर्दिउ छामताइ गुदी
8: भर्दि आ भर्दि बा लोटी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिसा खै मै विश्वास आलन फोनै खले पनि आफै विवरण खै मै आपिन खबै बने वित्तीय संस्थाइ कोइ पासवर्ड पिन खै मै आरि सुमी बैंक आफै बने आरि
10: सतर्कता न ठगदिब दे क्या बजेना
11: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश
12: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
13: माखमाली चोली माथि।
14: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट प्यान्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98 4 13 38 290, 98 1 71 51 760।

0: दमौली एफएम 94.2 MHz सामुदायिक आवाज।
1: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
2: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली तनहुँ।
2: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 63444, 98563 60656।

0: World Inco Festivity Offer. अब पाउंड होस एक वर्ष को 200 Mbps इंटरनेट टीवी साथ में डुअल बैंड राउटर नोकिया बीकन 1.1 मेश राउटर और नेट टीवी सेट अप बॉक्स मात्र रु 1200 प्रति महीना में शर्तहरु लागू होने छन् छिटो भनेकै World Inc.
1: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदै छ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस बेस्ट इन दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्ध जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827848448 9846554595 र 9846011818
4: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
5: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
4: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
5: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको
4: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
5: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
4: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनु होला
4: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 9709509080 र 9829157013 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल व्यस्तै दमौली लक्ष्मी टोल सुनचादी लाइन

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 65 65 025।
3: It's a goal!
4: Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट। मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।

0: डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
1: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
1: 9858007000,
2: 9460403600।

0: अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
3: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
2: ए हो, म त त्यतैतिर लागे कान्छा।
3: हुन्छ हुन्छ दाई।
4: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
5: प्रोपराइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42 97 4 52 82 00 00।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 563 715 र 98 41 12 07 40।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
5: ए, हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ! सेयर गर्दिम कि क्या हो?
6: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौँ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
8: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि व्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा व्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 जरिवाना गरी नाम सार्वजनिक गर्ने। खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने। थोक विक्रेतालाई ₹2000 देखि ₹12000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने। उत्पादकलाई ₹3000 देखि ₹16000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। व्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाउ।

0: It's a goal!
1: हिमस्टार गोल हर एक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरो सेलिब्रेट मिली सबै जेनरेशन हिमस्टार टिभी खरीद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेशन हर एक जेनरेशन
2: हिमस्टार फर अ कम्प्लिट होम
3: मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न आज त म आफै गएर किनेर ल्याउँछु
4: हेर न हेर बुद्धि सुन जस्तो कुरा जहाँ पायो त्यही किन्नुहुन्न त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ
3: हजुर हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस् प्रोप्राइटर डम्बर बराली ब्यास्तिन सफा सडक दमौली इलिसा फेन्सी भएको घरमा मोबाइल नम्बर 9856025380 9814852518 र 9865315332

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 9560 63444 98560 60656

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: दमौली एफएम 94.2 मेगाहर्ज सामुदायिक आवाज।
1: दाई वनमा त आगो लागेछ, निभाउन जाऊ न।
2: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
3: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: दमौली एफएम 94.2 मेगाहर्ट्ज समुदायक आवाज।
1: हैन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
2: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
1: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
2: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
3: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गर्ने नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
1: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
6: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
1: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
6: फर्निचर उद्योग
1: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9916664683,
7: 9856043234।
8: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा

नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ, सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले, सम्पर्क 98413 38290, 98171 51760।

0: Sincerely, it's your own Damoli FM 94.2 MHz.
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9846141633, 9817158098, 9464603385।
3: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
4: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न? आज त म आफै गएर किनेर ल्याउँछु।
8: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9065153332।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 065-63-715 र 98-41-12-07-40।

गीत संगीतको क्षेत्रमा चर्चा अनि परिचर्चा बटुल्ने क्रममा तिम्रो लायक भइनको अपार सफलतासँगै सङ्घर्षशील कलाकार एवं लोकदोहोरी गायक प्रशान्त पौडेलको उत्कृष्ट शब्दसँगै प्रशान्त पौडेल र निशान केसीको सुन्दर लय सृजनामा चर्चित लोकदोहोरी गायक यमन खनाल र सिमरिका विशीको सुमधुर स्वरमा सुपा देउराली म्युजिक प्रालीको सगौरव प्रस्तुति निशान केसीको गीत एल्बम तिम्रो मेरो फिरती।

स्वर यमन खनाल र सिमरिका बिसी, शब्द सिर्जना प्रशान्त पौडेल, लय प्रशान्त पौडेल र निशान्त केसी, सीआरबीटी 01600033558, पीआरबीटी 6054030390, युटिएल 7732942, प्रबन्धक यमन खनाल, सुपा देउराली म्युजिक प्राली काठमाडौँ, 98490404000।

0: 94.2 समुदायको आवाज
1: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस् सम्पर्क नम्बर 98065317350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स ब्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98065317350
2: सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला
2: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45

नेपाल वन पैदुवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कैयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कैयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन पैदुवार उद्योग व्यवसाय संघ।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
1: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
0: व्यास 3, प्रशासन चोक, दमौली।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
5: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
6: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
5: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
6: फर्निचर उद्योग
5: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 98164 66 86
4: 98563 34 234।
7: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
3: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
8: दाजुभाइको के को गफ गफ हुँदैछ?
7: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
8: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
7: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
8: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656 56 1। एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656 56 31 36, 0656 56 04 59, मोबाइल नम्बर 98083 80 384, 98 46 37 39 31।
5: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
9: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
5: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
9: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
5: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 563 715 र 98 41 12 07 40।

0: FM
1: धमौली FM 94.2 मेगाहर्ज समुदायको आवाज
2: मेरो त बहिनीको बिहे आँटियो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
3: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
2: ए हो म त त्यतैतिर लागेँ कान्छा
3: हुन्छ हुन्छ दाई
4: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
5: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827013042
4: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
2: होइन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
4: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
2: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको
4: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
2: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
4: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
4: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 9799549080 र 9829157713 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन
2: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
3: गहना चाहिँ एकदम राम्रो

0: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
1: यो त हाम्रै तमौली बजारको ब्यास दुई सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास दुई सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदा शङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803880384, 9846379131।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 65 65 0